प्रोग्राम बिल्कुल जी इंसान कॉस्मेटिक्स पाकिस्तान लाइबर एरास सासुर पार रावड़ी आकम की चीज मंगो सासुर का बंद करते हैं आकम की चीज मंगो सासुर का खबरी अतरी रवानी दवा में भी तर दो सासुर नवाक ले नेक पनी गल्ला सुबह जो पूरे तासुब हमरा सही और मुसर प्रोग्राम के बरखा खले पलावास सलपास वन बरा से इंसान कॉस्मेटिक्स पाकिस्तान प्रोग्राम बरखा जोड़वाई او تاسو ته رښتیا بل خبر هم کومه ښه زمنګ په شاور کې بیګا دوه بوجونه بیا چې کم دي سره حالاتو چې نت ورک بالکل ڈاؤن دی او نت ورک بالکل کٹ کړي دی ښه نو ډیر ساته بخنه غواړم ډیر ساته شکریا تاسو نو تاسو کوم سره نن با سات راکوي تاسو به ما سره نن ملګرتیا راکوي بالکل چې په خاموشۍ کې یعنی بالکل په خاموشۍ کې نه چا سره واٹس اپ موجود وی کنه نو واٹس اپ بالکل زمنګ کو لاو دیکھا په واٹس اپ باندې تاسو ماته میسج هم کولی شئ او کالم کولی شئ نو واٹس اپ دلاله تاسو راتلی شئ موست ویلکم هر کلی سټډی مشي او سم ډیر زیات په خیراله دا توایما

बिल्कुल जी बिल्कुल जी दासिकार दे करा चीज ना कॉस्मेटिक्स पाकिस्तान के नून लकनन चखाम खता सुवादल जी दी तवार रस्त चाब दर्द जवाब कड़े भी लाजिमी बे दर्द कड़े उर के कड़े नी मात पदर ता सुबस भी जवाब असे औसान सर ब मुकूर की खटे खटे शापरी कतली भी कना बस दासिकार बहु की च शापर पर आवाख ले यो दसान द पार यो उड़ के शान पके दासियो दोनीम किलो जमा द पार बर आवाख ले ठीक सुची आज कर हम रवान शे نو دا غیر مخ کی چکم دی دخپل زان لی خیال و ساته ایخا نو دا غیر دیسنا کاسمنٹکس پاکستان بلیچ چکم دی دا رائنس بلیچ 24 کے بلیچ ساسو نمخ دا کولان دا پارا ساسو نمخ دا رنگینی دا پارا چکم دی دا سکاربو کی چی غبا پخپل مخ پاندیو لگوئے زکر چی مخ مو خیستہ شکن اور دا غیر دخپو والا چکم دا سٹابلی نجوڑ کلیشی بلیچ تھی آگا با پا ہینڈ ویٹ والا چکم دی آگا با پلاس پو بانے والا گئی چلاس پی مخیصر شی چی داسی مجمع لے ورو چھتا ہوئے چی خلق ملاستا گوری آگا گول بابو ملاستا گوری چی ما شاء اللہ سمر شایشتا شایشتا لاشونا

0: Welcome to Radio Aman 88.1.
1: जिंदगी में सुकून सेह से जुड़ा होता
2: है। इट्स 11 o'clock. आवरली टाइम चेक इज ब्रॉट टू यू बाय रेडियो अमन जन रंग अमन।
0: वेलकम टू रेडियो अमन 88.4।
3: بیماری غټه وی کلهګه خو علاج کول لازم دی زکه کومګ خپل علاج په ټایم اونکو نو مونږ ته نور بیمارې هم پیدا کیدی شي آیا که تاسو مختلف بیمارو کې مبتلا یې لکه تبا زکام تور زیړی زیړ زیړی دمه د جوړو دردونه د ګردو مسلې د معدې مسلې ارکن نسا یا بانجپن نو هم اوس تشریف راوړی الشفا دواخانه ته او د حکیم مشکور احمد صاحب نه خپل علاج کولی شي الشفا دواخانه شوال مارکیټ نسٹ ریپیک پوائنٹ ٹانک سٹی موبائل نمبر دے 0319-5523-404
4: Enjoy. Back to back music with Radio Aman 88.4. 88.4.

अच्छा, तो जिस तरह से मैं बात कर रहा था कि आप को जो जहनी ये जो तकलीफ का सामना है या जिस तरह के हालात हैं, इसमें जो एक सुख की घड़ी है, एक राहत की घड़ी है, वो मिलती है आपको अपने घर से। अगर आप अपने घर में सुकून से जिंदगी गुजार रहे होते हैं तो बहुत सारे आपके मसले हल हो जाते हैं। अब इन्हीं खानदानी मसाइल पे, यानी जो हमारे फैमिली केसेस होते हैं, मियां बीवी के दरमियान जो इख्तलाफ आ जाते हैं और अक्सर खवातीन फिर अदालत से रुजू करती हैं मुख्तलिफ, चूंकि उनके पास खवातीन के पास रास्ते होते हैं, वो तलाक भी अदालत से ले सकती हैं, वो खुला ले सकती हैं। अब इस सारी बात को समझने से पहले दो चीजों को समझना जरूरी है, एक होता है तनसीख, एक होती है खुला कानूनी तौर पे। अब इस पे सुप्रीम कोर्ट ने एक रीसेंट फैसला दिया और उस फैसले के तनाजुर में हम बातों को समझने की कोशिश करेंगे। देखिए, एक है तनसीख, एक है खुला। अब तनसीख क्या है, खुला क्या है, लीगली जो हम समझते हैं, तो तनसीख निकाह ये होता है कि जब कोई खातून अदालत से रुजू करे, अदालत के अंदर केस दायर करे और उसमें कुछ वजूहात बयान करे उस शादी को खत्म करने की, जैसा कि वजह है कि जी उसका शोहर पिछले 4 साल से लापता है। 4 साल से उसका शोहर, कानून के मुताबिक मैं बात कर रहा हूं जो पाकिस्तानी कानून है, 4 साल से उसका शोहर लापता है, उसका कोई अता पता नहीं, वो कहां है, किधर है, कहां गया हुआ है, किसी के साथ कोई राबता नहीं हुआ। तो 4 साल बाद कानून कहता है कि उस औरत को ये इख्तियार है कि वो अदालत से आके तनसीख ले ले, उस शादी को खत्म करके वो दूसरी शादी कर ले, या उसके शोहर को कम अज कम 7 साल कैद की सजा सुना दी गई है। कम अज कम 7 साल कैद की सजा हो गई। अगर किसी खातून के शोहर को कम अज कम 7 साल कानून के मुताबिक कैद की सजा सुना दी जाती है तो ऐसी खातून को हक हासिल होता है कि वो खुला का दावा, यानी तनसीख का दावा अदालत से ले सकती है और उस शादी को खत्म कर सकती है। इसके अलावा अगर किसी औरत का शोहर ना मर्द है तो वो अदालत से रुजू करके दावा कर सकती है और तलाक ले सकती है। खर्चा नानो नफका अदा नहीं करता, क्योंकि ये मर्द की जिम्मेदारी है कि वो अपनी इस्तेआत के मुताबिक जितना वो कमाता है उसके अकॉर्डिंगली अपनी बीवी को तमाम तर खर्चा, खुराक वगैरह अदा करेगा। अगर वो नहीं दे रहा तो वो तनसीख, खुला का दावा दायर कर सकती है। इसी तरह जी अगर वो जो उसका मर्द है वो तशद्दुद करता है, इंतहाई मारपीट से काम लेता है, जुल्म करता है, जाबिर किस्म का शख्स, तो तनसीख का दावा कर सकती है। इसके अलावा अगर तनसीख नहीं लेना चाहती और कोई ऐसी औरत है जो कहती है कि मेरा शोहर मुझे खर्चा नान नफका अदा नहीं करता, मेरा हक महर उसने अदा नहीं किया, तो वो तलाक के अलावा हक महर वगैरह हासिल करने के लिए, नानो नफका हासिल करने के लिए भी अदालत से रुजू कर सकती है और अदालत से वो दावा दायर, अदालत में दावा दायर करके वो हासिल कर सकती है। अब जब इस तरह के तनसीख के दावे अदालत के सामने आते थे तो औरत को ये चीज साबित करनी होती थी, यानी जिस चीज की बुनियाद पे वो तनसीख ले रही है, अदालत में आके उसको वो बात साबित करना होती थी कि जो इल्जाम मैं लगा रही हूं, जिस बुनियाद पे मैं ये दावा दायर कर रही हूं, वो बुनियाद बिल्कुल ठीक है। तो अगर अदालत वो बुनियाद साबित होने के बाद वो तनसीख करती थी तो औरत को उसके तमाम तर हकूक दिलवाती थी। क्या क्या हकूक, यानी उसका हक महर पूरा शोहर को कहती थी कि अदा करे, जितना टाइम तक वो तलाक नहीं हुई और तलाक हो, यानी अदालत की जिस दिन डिग्री आ रही है उससे पहले जितने साल का उसने नान और नफका मांगा हुआ है वो सारा डिग्री हो जाता था। इसके साथ साथ जी इद्दत के पीरियड के दौरान का जो खर्चा है वो भी डिग्री हो जाता था, समान जहेज वो भी डिग्री हो जाता था। अच्छा, यहाँ पे समान जहेज के हवाले से एक और बात भी समझे, चूंकि हमारे इलाका पश्तों का इलाका है तो यहाँ पे मेजॉरिटी ऐसा होता है कि जो लड़की वाले हैं वो सामान नहीं लेते, यानी लड़का जो होता है वो जहेज का सामान खुद लेता है। ये बात बड़ी जरूरी मैं करने जा रहा हूं, इसको जरा गौर से सुने। यानी
ہمارے علاقوں میں شادی کا تمام تر خرچہ لڑکے والے برداشت کرتے ہیں، میجورٹی یہ ہوتا ہے. اب اس میں جو سامان جہیز ہے، یعنی کمرے کا سامان، بیڈ، صوفے، الماریاں، فریج، اے سی، برتن وغیرہ، یہ سارا کچھ لڑکا ارینج کرتا ہے. اور پھر اس کے بعد اگر وہ شادی نہیں چلتی تو لڑکی آ جاتی ہے اور وہ دعویٰ کر دیتی ہے سامان جہیز کا. تو وہ جب سامان جہیز کا دعویٰ کرتی ہے لڑکی، تو اس میں ہمارے پاس بہت سارے ایسے کیسز ہیں. تو لڑکا آ جاتا ہے، وہ کہتا ہے وکیل صاحب دا سامان خٹول ماں ورتا کڑا ہے، وہ آدھا پٹم دا چکم سامان دا اچھے دا جن کا یادائی سامان جہیز دا ہر شے دا بیڈ پلنگ دا صندوقنا دا کپڑے دا الماری دا فریج دا ہر شے دا بوزی دا شمسی دا بیٹریاں دا ہر شے ماں خپل کڑیو. اس نے گھر سے کچھ نہیں لایا تھا، یہ سب کچھ میں نے خود خریدا تھا. تو اب یہ کیوں مانگ رہی ہے؟ تو نہیں مانگ سکتی، اگر طلاق لینا چاہتی ہے تو لے لے، لیکن یہ سامان عدالت سے نہیں مانگ سکتی. تو اس پہ قانون بڑا واضح ہے، سپریم کورٹ، ہائی کورٹ کی بہت ساری ججمنٹس ہیں کہ اگر کوئی چیز جو شادی کے وقت لڑکی کو خرید کر دی جائے، لڑکے کی طرف سے شادی کے وقت کوئی چیز لڑکی کو خرید کے دی جائے، جیسا کہ سامان جہیز کا ہم نے ذکر کیا کہ سامان جہیز لڑکے نے خریدا اور لڑکی کو دیا، اب وہ لڑکی تو اب اگر طلاق ہوتی ہے وہ تنسیخ مانگتی ہے، اور اس تنسیخ میں وہ ثابت کرتی ہے کہ اس کے پاس کوئی گراؤنڈ موجود ہے، یعنی صرف تنسیخ ایسی تنسیخ نہیں کہ بغیر کسی وجہ کے، اس کے پاس وجوہات موجود ہیں جو وجوہات میں اس پروگرام میں پہلے بیان کر چکا ہوں، اور ان میں سے کسی ایک وجہ کی بنیاد پہ وہ اگر تنسیخ طلب کرتی ہے تو قانون کہتا ہے کہ وہ سارا سامان جو شادی کے وقت اس کو بطور تحفہ ہبہ دیا گیا تھا یا اس کو خرید کر دیا گیا تھا، وہ سارا اس لڑکی کی ملکیت سمجھا جائے گا، چاہے وہ لڑکے نے خود ہی کیوں نہ خریدا ہو. اگر وہ سامان جہیز لڑکے نے خریدا ہے پھر بھی لڑکی کو دیا جائے گا. اس پہ بہت سارے آج کل فیصلے ایسے ہوتے ہیں کہ سامان لڑکے نے خریدا ہوتا ہے پھر بھی عدالت وہ لڑکے کا سامان اٹھا کے لڑکی کو دے دیتی ہے، لیکن بشرط یہ کہ لڑکی یہ ثابت کرے کہ اس نے جو طلاق لینا چاہ رہی ہے وہ عدالت سے اس میں اس کے بس وجوہات ہیں جو میں بیان کر چکا ہوں، خرچہ نہیں دیتا، مارتا ہے، نہ مرد ہے، ظلم کرتا ہے، سزا ہو گئی ہے، غائب ہے، یہ ساری وجوہات اس میں میں نے جو بیان کی. تو یہ وہ صورتیں ہیں جن میں آپ کا سامان بھی اگر لڑکے نے بھی خریدا ہے، لڑکی نے خریدا ہے پھر تو اس کا ہے ہی ہے، اگر لڑکے نے بھی خریدا تب بھی لڑکی کا ہو جائے گا. اس کے علاوہ جو حق مہر ہے وہ پھر آپ نے ادا کرنا ہوتا ہے، جتنا آپ نے لکھا ہوا ہے وہ عدالت آپ کو کہہ سکتی ہے، خرچہ وغیرہ تمام در دلوانے کا کہہ سکتی ہے. اب دوسری جو امپورٹنٹ چیز ہے وہ ہے فرق، تنسیخ اور خلا میں فرق، اس کو سمجھنے کی ضرورت ہے، اس کو سمجھتے ہیں. جو تنسیخ اور خلا میں جو بنیادی فرق ہے،

काल का मूड ताप शो में मैंने ऐसे फ्री टाइम में देखा मना ना काल मुंह मुता सुकड़े हो हाँ सिर्फ 9 3 6 5 11 4 6 टेस्ट कर ची चबाई समा खोर केरन चरता वरक दा सारा मिसु वल्लो हलम सी शमका ओ किसी वशी सर जी मेरे इसी में सरीट करो जेहान अगेता اوش دیہان گئے تھے آپ سر جی بالکل خاصی صابیا سبتا میں سی مارے ٹکڑی اوپر تھا نشتے چیئے تھا سوالے سر جی آپ کو کیا ہو گیا تھا

0: ڈیئر سامعین اور ڈیئر ناظرین, آپ نے دوبارہ ونس اگین خوش آمدید کہتے ہیں, مرحبا کہتے ہیں, اور سننے والوں کو, عقیدت رکھنے والے, محبت رکھنے والوں سب کو کہتے ہیں کہ پروگرام کے ساتھ اسٹے کنیکٹڈ سنیے اور ہمیں اپنی رائے دیجئے. اور یہ اس پروگرام کا مطلب مقصد یہی ہے کہ ہم اچھی باتیں سیکھیں, ایک دوسرے کے ساتھ شیئر کریں, کہیں پہ غلطی ہو تو ایک دوسرے کی اصلاح کریں, محبت کے انداز میں, پیار کے انداز میں, احترام اور ادب کے اندر, دائرے کے اندر رہتے ہوئے. تو ڈیئر سامعین, میں نے آپ کے سامنے ٹاپک رکھا کہ بے جوڑ بندھن سے لازوال محبت تک, بے جوڑ بندھن سے لازوال محبت تک. اگر آپ اس کا آسان معنی سمجھنا چاہیں تو ملتان کا ڈی ایس پی اور نور بیگم کی ادھوری محبت, مطلب ملتان کا ڈی ایس پی اور نور بیگم کی ادھوری محبت, یہ ایک سچی کہانی ہے. ڈیئر سامعین اور ڈیئر ناظرین, ملتان میں ایک نوجوان اپنی محنت سے, اپنی کوشش سے اور اپنی قابلیت سے مختلف مقابلے کے امتحان پاس کرتا ہوا ڈی ایس پی تک پہنچا. نوجوان تھا, خوبصورت خوبرو تھا, پڑھا لکھا تھا اور نہایت والدین کا فرما بردار تھا. تو آپ کو پتہ ہے والدین بھی چاہتے ہیں کہ ان کے بچے کامیاب ہوں اور اچھی پوسٹ پہ جائیں, تو تاکہ ان کا سر فخر سے بلند ہو اور ساتھ ساتھ رشتہ داروں میں ان کو ایک نمایاں مقام حاصل ہو کہ میرے بیٹے نے محنت کی, آج اس کو محنت کا صلہ ملا, اور مل ہی گیا. بہرحال والدین نے خاندانی روایات کے نام پر اس کی شادی اپنی پسند اور رشتہ داروں میں کہ انہوں نے کہا کہ رشتہ بھی باقی رہے گا, ہمارا رشتہ داروں میں شادی کرتے ہیں, اور جو ہماری برسوں کی خاندانی روایت ہے کہ ہم اپنے رشتہ داروں میں ہی شادیاں کرتے ہیں, تو کیوں نہ اس کی اپنے ہی رشتہ داروں میں اس کے لیے ایک لڑکی ڈھونڈ لی جائے, پسند کر لی جائے اور اس کی شادی اس کے ساتھ کر لی جائے. تو جس لڑکی کا انتخاب کیا گیا, ڈیئر سامعین, جس لڑکی کا انتخاب کیا گیا وہ لڑکی جو تھی اس کی پسند کی نہیں تھی, مطلب یہ پڑھا لکھا وہ ان پڑھ تھی, یہ خوب رو تھا وہ بدصورت تھی, مطلب رنگت اس کی کالی تھی, سانولی تھی, اور یہ سفید چٹا تھا, اور یہ افسر تھا وہ بغیر نوکری کی تھی, اب یہ معاشرے میں ایک سٹیٹس رکھتا تھا, وہ گھر میں پلی بڑی, تو اس کو کیا پتا کہ بڑے افیسروں کا مزاج کیا ہوتا ہے. تو اس نے والدین سے کہا, امی جان آپ کا حکم سر آنکھوں پر, لیکن یہ بے جوڑ بندھن ہے, یہ میری پسند نہیں ہے, کیونکہ چار پانچ باتیں آپ نے دیکھنی تھی, مجھے انکار نہیں ہے, لیکن میں اس رشتے سے انکار کرتا ہوں, شادی سے انکار نہیں, لیکن یہ بے جوڑ بندھن ہے, اس کے ساتھ میں شادی نہیں کر سکتا. لیکن وہ خاندانی جو ہے نا, خاندانی وہ جو تھوپ دیتے ہیں فیصلے کہ نہیں نہیں آپ نے کرنا ہے, تو نہیں تو آپ فرما بردار, تو نافرمانی کی بات کر کر کے بیٹے کو زبردستی راضی کروایا اس لڑکی کے لیے جو اس کو 1% بھی پسند نہیں تھی. یہاں پہ ایک نقطہ سمجھ لیں کہ والدین کبھی بھی اپنے فیصلے نہ تھوپیں, آپ زندگی گزار چکے, آپ کھا چکے, پی چکے, پہن چکے, زندگی کے لطف لے چکے, جتنی آپ کے مقدر میں تھیں چیزیں خوشی کی, تو بچوں کی زندگیوں کے ساتھ نہ کھیلیں, بیٹی سے پوچھیں, بیٹے سے بھی پوچھیں, اور والدین نافرمانی کا تانا دے کر بچے کو مجبور نہ کریں تاکہ اس کی زندگی بھی خراب ہو جائے اور جو لڑکی ہے جس گھر سے آ رہی ہے اس کی زندگی اجیرن ہو جائے, برباد اور جہنم بن جائے. بہرحال والدین نے ناراضگی, خفگی, اداسی اور یہاں تک کہ کہا کہ ہم دودھ نہیں بخشیں گے آپ کو اگر آپ, انہوں نے کہا ابا جان یہ کہاں کی باتیں کہاں کر رہے ہو, میں فرما بردار ہوں لیکن آپ مجھے کیوں اپنے اوپر فیصلہ تھوپ رہے ہو, میں نہیں اس کے ساتھ رہ سکتا خوش, ہو میری زندگی کیوں برباد, میں افیسر آدمی ہوں, میں لوگوں کے اندر جاتا بیٹھتا ہوں, محفلیں ہوتی ہیں لوگوں کے ہاں, پروگرامز گیدرنگ میں جاتا ہوں, محفلوں میں, تو وہاں پہ میرے لیے ایسی عورت ہو جہاں کے طور طریقے جانتی ہو, پڑھی لکھی ہو, کچھ تو آداب ان کو آتے ہوں, نہیں نہیں نہیں, انہوں نے کہا نہیں نہیں. تو بہرحال مرتا کیا نہ کرتا راضی ہو گیا, شادی ہو گئی. وہ نور بیگم, نام اس کا نور بیگم تھے, نور منہ روشنی, خوبصورت, لیکن رنگت کی تھوڑی سی کالی تھی, وہ سیاہ تھی. تو بہرحال دونوں کے درمیان شادی ہو گئی, مطلب شادی تو ایک بندھن ہے, ایک رشتہ ہے, ایک قربت ہے, ایک چاہت ہے, ایک محبت ہے, ایک عقیدت ہے, ایک احترام ہے. اب میں کیا بتاؤں, یہ اللہ کا ایک فرمان ہے. ہاں جی, جب انسان کی ایمان بھی کامل ہو جاتا ہے, کمپلیشن اس میں آ جاتی ہے, پرفیکشن آ جاتی ہے. بہرحال شادی ہو گئی, لیکن شادی تو ایک جڑنے کا نام, قربتوں کا نام ہے, ان کے اندر فاصلے پیدا ہو گئے کیونکہ بے جوڑ بندھن تھا. उस पर फैसला थोपा गया था। अब बेटा भी परेशान और जिसकी बेटी है वो भी परेशान, वालदैन खुश। अब वो ऐसे बेजोड़ थे, इतने फासले थे और इतनी खफगियां और उदासियां थी कि पहले दिन से शुरू हो गई। अरे भाई, अपनी खुशी देखते हो, बच्चों की खुशी नहीं देखते हो, बेटी की खुशी नहीं देखते हो, इसका भी रिश्ता कोई रिश्ते से रहता है, शोहर से रह जाएगा या वो बीवी से रह जाएगा। बहरहाल फैसला थोपा, फैसला लागू किया, इम्पोज किया उन पर, मान तो गए, लेकिन शोहर कमरे में होता तो बीवी सहन में होती या बरामदे में होती या फिर किचन में काम कर रही होती, क्योंकि उनकी बनती नहीं थी। अगर शोहर बाहर होता तो मतलब सहन में, तो बीवी कमरे में अंदर चले। उसने कहा कि मेरे सामने मत आओ, मतलब इतनी वो क्या है, मतलब जबरदस्ती की थी कि इतनी नफरत फैल गई कि बीवी को सामने देखना पसंद नहीं करता था वो। बहरहाल लेकिन बीवी ने कहा कि अब क्या करें, नए कपड़े, खूबसूरत कपड़े, अच्छे कपड़े लूं, अच्छी जूतियां पहनूं, ब्रांडेड पहनूं, या अपनी जवानी के जो चंद साल मुझे वालदैन ने मेरे साथ जुल्म किया, ज्यादती की, नापसंद, जिसको मैं नापसंद थी उसके हवाले कर दी गई। मैं कोई चीज तो नहीं हूं, मैं कोई सामान तो नहीं, मैं कोई मोबाइल तो नहीं, मैं कोई गाड़ी पंखा तो नहीं हूं कि उसको दे दी गई, बेच दी गई उस पर। एक 10 रुपए की चीज अगर पसंद ना हो तो वो भी इंसान नहीं खरीदता। इतनी बड़ी जिंदगी का फैसला तुमने मेरा बर्बाद कर दी मेरी। बहरहाल न बेटी ने, अब यहाँ पे नुक्ता समझो, रिश्ते हमारे कहाँ खराब होते हैं, यहाँ पे एक नुक्ता, फिर कहानी को आगे जारी रखेंगे। अब इनकी जिंदगी गुजर रही है, शोहर अंदर तो बीवी बाहर, बीवी बाहर तो शोहर अंदर, मतलब इकट्ठे कभी नहीं बैठे। तो इसने कहा कि, इसने ये नहीं कहा कि अम्मी जान आपने जुल्म किया है, न बेटी ने शिकायत की वालदैन को। देखो जब बेटियां शिकायतें करते उसका घर उजड़ जाता है। बेटी ने शिकायत नहीं की, न शोहर, अब बेटे ने नहीं कहा कि आपने मेरी जिंदगी बर्बाद कर दी, वो भी खामोश था। लेकिन ज्यादती किससे हो रही थी, बेटी के साथ ज्यादा हो रही थी। मर तो कहीं भी जा सकता, लेकिन औरत जिसके नाम पे आई थी वो परेशान थी, मुझे टाइम नहीं देता, मेरे साथ बैठता नहीं है, मेरी बात सुनता नहीं है, मुझसे किसी चीज के बारे में पूछता नहीं है। वो कहता है जो मर्जी आए कर, जो चीज पसंद हो खरीद लो, पैसे पड़े हैं तो। अब मैं, मुझे तो पैसे नहीं चाहिए, मुझे जो अच्छे, मुझे तो शोहर की मोहब्बत चाहिए, मुझे शोहर का वक्त चाहिए, उसका एहतराम चाहिए, उसकी खिदमत का मौका चाहिए, उसकी शफकत चाहिए, उसका प्यार चाहिए, और उसका मतलब उसके दिल में मेरे लिए एक मकाम होना चाहिए। मुझे तो बीवी समझता नहीं, तो बीवी का मकाम दर्जा कैसे देगा वो। बहरहाल बेटी ने कभी माँ को शिकायत नहीं की, माँ को शिकायत करती तो माँ बुला लेती, घर उजड़ जाता, बाप को शिकायत करती, भाइयों को करती, तो ये रिश्ते कब खराब होते हैं, जब बीवी घर की बात बहन को करती है, बेड़ा गर्क कर देती है बहन उसका, ऐसे नई नई कहानियां और बातें सुना सुना करके बेड़ा गर्क कर देती है। नंबर टू, माँ को बार बार एक बार कहती है कि ऐसा शोर है, मुझे टाइम नहीं देता और मेरे लिए, तो माँ के कानों में ये बात जब जाती है तो माँ कहती है ऐसा आ जाए, कोई मसला नहीं है आ जाएं। तो माँ भी बेटी के घर और बाप को, अक्सर बाप को और भाई को नहीं कहा जाता, वो मर्द है ना, वो कभी ये नहीं चाहेंगे कि वो आ जाएं। औरत नरम दिल है तो पछताती भी है बाद में, क्योंकि पहले काम करती है बाद में फिर सोचती है, पछताती है, तो इसकी मतलब थोड़ी सी मर्द की बनिस्बत फैसला करने की सलाह जो उसमें कम है। तो ना अगर ये कहती तो घर उजड़ जाता, बदनामी होती, बेइज्जती होती, तो इसने सबर का पैमाना कभी दामन नहीं छोड़ा। डीएसपी की ड्यूटी के बायस कभी कभार उसको रात को आना पड़ता, 12 बजे 1 बजे, उस वक्त तक ये जागती रहती और दरवाजे को तकती रहती कि अब मेरा मियाँ, मेरी जन्नत जो है, मेरा सब कुछ जो है वो अब आएगा, मेरे सर का ताज जो है, जिसके लिए अगर सजदा जायज हो तो औरत मर्द के लिए सजदा जायज होता, इतना बड़ा मकाम अल्लाह पाक ने उसको दिया है। बहरहाल रात के 12 बजे, क्योंकि पुलिस की ड्यूटी तो बड़ी वो होती है ना, रात को आ जाता 1 बजे 2 बजे तो फिर आ जाता, तो उस वक्त तक ये जागती रहती। वाह सबर का पैमाना, नींद से आंखें भोजल, लेकिन कभी एहसान नहीं, बीवियां एहसान नहीं करती कि मैं आपके लिए जाग रही हूं, नहीं नहीं, एहसान जो बीवियां, जो बेटियां घर बसाना चाहती है ना, वो मर्द शोहर पर एहसान कहां करती हैं। तो यहां पे एक नुक्ता समझो कि एहसान नहीं किया जाता। फर्दर आगे चलते हैं, तो 3 बजे कभी 10 बजे कभी दिन को आता, तो दिन को जब आ जाता तो उसके लिए खाना पीना, फ्रेश पानी और सारी चीजें बराबर करके एक साइड पे हो जाती। फिर रात को 1 बजे आता तो उसके लिए खाना पीना फ्रेश तैयार करती, और उसके बाद मतलब पानी रखती, कपड़ा तौलिया वो सारी चीजें, उसके बाद इसको खाना खिला के और वो मतलब फ्रेश होके सो जाता, उसके बाद फिर ये सोती। फिर सुबह इसके उठने से पहले, आज सारे दिन की जागी हुई, रात की जागी हुई, सुबह फिर उठती नूर बेगम, फिर उठती और कहती, जब वो उठता शोर तो उसके लिए हर एक चीज नाश्ता वगैरह तैयार, वर्दी साफ सुथरी मतलब इस्त्री की हुई। तो 3 साल तक इसने यही तरीका अपनाया। न दिन देखा न रात देखी, न अपना सुकून देखा, न अच्छे कपड़े, न शादी, न ब्याह, न कभी खुशी, न कभी फंक्शन में। मतलब इसने कहा था, हर सूरत में नूर बेगम ने कहा था कि मैं शोहर के दिल में जगह बनाऊंगी। जब अब औरत अगर घर बसाना चाहे ना तो ऐसे बसाती है, थोड़ी थोड़ी बात पे, चिक चिक पे, हर वक्त लड़ाई, हर एक पे ताने, और हर एक मुझे ये चीज नहीं है, हमेशा ना शुक्रिया। अल्लाह के नबी ने क्या फरमाया, जिसका मफहूम है कि अक्सर औरतें कहां जाएंगी, जहन्नम में जाए, क्योंकि उसकी जुबान हर वक्त ना शुक्रिया होती है। ये औरत देखो जी, ये मिसाल मैं इस वजह से लाया हूं, किसी हो सकता है कि अगर किसी की जिंदगी में ऐसी हो तो सब्र से, शोर सख्त है, बदतमीज है, जिस किस्म का भी है, सब्र का दर्स दिया गया है, सब्र का, हौसले का, हिम्मत का। आपके जिम्मे शोहर की खिदमत करना है, चाहे वो हाँ कर ले दो बातें, कोई मसला नहीं है, सख्त बातें कर ले, डांट भी ले, तो शोहर है, कोई दुश्मन तो नहीं है आपका। जिसने आपको जिंदगी के लिए 60-70 साल के लिए कबूल किया कि आपके साथ मैं रहूंगा, तो क्या उसका इतना भी हक नहीं है कि शाम को आता है बेचारा थका हारा, तो इसका भी हक नहीं कि एक दफा डांट ले, या एक दफा कह दे कि जी मैं थका हूं, कोई चाय पानी, उस वक्त तुम कहो कि कहां थे, फिर गायब थे, आप कहां चले गए थे, ये बातें नहीं होती, इससे फिर घर टूटते हैं। बहरहाल डियर सामीन और डियर नाजरीन, वो 3 साल तक ऐसे गुलाम की तरह 3 साल ऐसी खिदमत की ना, ताकि मेरे खानदान पर कोई उंगली ना उठे कि कैसी बेकार नकारा बेटी है कि घर भी नहीं बसा सकी। बहरहाल बेजोड़ बंधन था, लेकिन उसकी मोहब्बत ने, उसके एहतराम ने और शोर की बेलोस खिदमत ने आखिरकार उसके शोहर के दिल को, 3 साल जब गुजरे, शोहर का दिल जख्मी हो गया। पता नहीं कोई ऐसी बात हुई होगी, शोहर का दिल जख्मी हो गया और उसके दिल के दरवाजे खुल गए नूर बेगम के लिए, और उसे कहा कि मुझे एहसास हो गया है कि शायद मुझे आपसे भी बड़ी अच्छी, प्यारी, खूबसूरत बीवी मिल भी जाती ना, तो शायद आपकी तरह मोहब्बत से, एहतराम से, और कभी उफ तक नहीं किया, कभी गिला तक नहीं किया, कभी कपड़े नहीं मांगे, कभी जूते नहीं मांगे, हालांकि अफीसर हूं, अमीर आदमी भी हूं, अफीसर भी हूं, लेकिन मैं चुप रहा, लेकिन आपने कभी कुछ नहीं कहा, कभी गिला लबों पर नहीं लाया, ये कैसी औरत है आप? तो उसने क्या कहा, मुझे आपकी खुशी अजीज है और आपकी खुशी की खातर मैं बगैर कपड़ों के भी रह सकती हूँ, अच्छे ब्रांडेड ना हो ना पुराने हूँ, जिस तरीके से मैं पहन लूंगी मुझे कोई शौक नहीं है, मुझे आपकी रजा और खुशनुदी चाहिए और खुशी चाहिए। जब ये बात थी तो शोहर जख्मी हो गया। अब इसके दिल के अंदर नूर बेगम ने क्या किया, जगह तो बना ली, अब उसका दिल पिघलने लगा और आहिस्ता आहिस्ता उसकी मोहब्बत, चाहत और प्यार बढ़ता गया। अब जैसे घर में आता ना तो नूर बेगम, नूर बेगम पुकारता, कहाँ हो नूर बेगम, आ गया हूं, नूर बेगम कहाँ हो, उसके लिए तोहफे, खाने, नाश्ते का, तू बहुत थक गई है, बहुत जागी राती मतलब रातें जागी हैं आप, बहुत दिन जागे हैं, मैंने आपके साथ जैसा भी रवैया रखा मुझे, मेरे लिए ठीक नहीं था, लेकिन मैंने रखा, मैं जालिम हूं या जिस तरह भी आप समझे, ना मैंने इंसाफ नहीं किया, आपको बीवी के हकूक नहीं दिए, लेकिन आपने कभी मुतालबा ही नहीं किया, घर बसाने की सोच की आई हो, घर बसाने की, और आपने बसा ही लिया, बल्कि मेरा दिल जब मुझे शहजादी मिलती तो शहजादी से बढ़कर आप है मेरे लिए, मुझे कोई शहजादी नहीं चाहिए, आप शहजादियों से बढ़कर हैं, हाँ थोड़ी रंगत आप किसी आ है सांवली है, लेकिन मुझे कोई फर्क नहीं पड़ता, आप दुनिया की हसीन और खूबसूरत और ताबेदार और वफाशी आर बीवी हैं। जब दिल में जगह बना ली, कुछ महीने गुजरे थे कि नूर बेगम जो थी बीमार पड़ गई, आय हाय हाय हाय हाय, नूर बेगम बीमार पड़ गई। अब ये उदास हो गया, ड्यूटी से छुट्टी ले ली कि मेरी बीवी बीमार है, इतनी मोहब्बत की छुट्टी ले ली, 1-2 महीनों की छुट्टी ली कि मैं डिस्टर्ब हूं, मैं नहीं जा सकता ड्यूटी पे, मेरा कोई है नहीं। अब कभी एक अस्पताल, कभी दूसरे चेकअप, इन 2-3 महीनों में उसकी बीवी जो थी वो कहां पहुंची, बिस्तरे मर्ग पर पहुंच गई, और डॉक्टर ने इसे कहा कि अब ये बच नहीं सकती। इधर दिल में मोहब्बत पैदा हो गई, इधर शोहर बीवी का मकाम उसको देने लग गए, बीवी के हकूक अदा करने लग गए डीएसपी साहब, लेकिन इसके इधर क्या हुआ कि इसकी बीवी के दिन जो थे जिंदगी के, बस शायद इतने ही दिन थे, हाँ जी तो इतने ही दिन थे, डॉक्टर ने कहा कि बस चंद घंटे अब बाकी हैं, आप इसके साथ ठहर जाएं, बातें करें, इसके बाद ही हमेशा के लिए दुनिया। ओए हाय, जब ये बात उसने सुनी ना, उसका दिल टूट गया, बिखर गया और बड़े बड़े आंसू। तो बीवी ने कहा क्या बात है, आप क्यों रो रहे हैं? कहा कुछ नहीं, कहा मुझे देखती रहो और मैं तुझे देखूंगा, आखिर वजह क्या है? कहा मुझे माफ कर, शोहर से कहा मियां जी क्या बात है, अब छोड़ो, कहा जब मोहब्बतों के दिन, चाहतों और उन मोहब्बत जो तुमने जाग कर रातें गुजारी है वो मैं लौटाने की कोशिश कर रहा हूं, और इधर तुम जा रही हो। तो उसने कहा मैं क्यों नहीं जा रही, आपके दिल में जगह बना ली ना, बस मेरे लिए यही काफी है कि कल अल्लाह के सामने कयामत के दिन ये सुरखुरू हो सकूं कि मैंने शोहर की नाफरमानी नहीं की। उसने जैसा भी रवैया रखा, लेकिन मैंने उसकी ताबेदारी की, वफाशियारी से काम लिया। बहरहाल और बीवी को देखते ही देखते उसकी आंखें बंद हो गई। नूर बेगम हमेशा के लिए दुनिया छोड़ के चली गई। दुनिया तो छोड़ गई लेकिन अपने शोहर के दिल में हमेशा के लिए मोहब्बतों के ऐसे बीज बो दिया कि वो उसके बगैर रह ही नहीं सकता था। बीवी को है ना अंदलिब लाख को लवल हमेशा के लिए और वो डीएसपी साहब बीवी को देखते देखते उसकी जान निकल गई और बीवी हमेशा के लिए दुनिया को अलविदा कहा, खुदाफिज कहा और दुनिया से चली गई और उसके चेहरे पर पर्दा डाला और उसके बाद कपड़ा डाला और उसके बाद उसके कफन दफन का इंतजाम किया और उसको दफना के फातह खानी करके अब जब ड्यूटी में दिन ही लगता था उठते बैठते चलते फिरते नूर बेगम नूर बेगम, घर में आते नूर बेगम, जहाँ पे उसकी तस्वीरें थीं, जहाँ पे उनकी यादें थीं, जहाँ पे उनकी किताबें थीं, जहाँ भी ये बैठते थे ना, जहाँ पे ये बैठती थी इब्तदाई 3 सालों में, वो वहां जाके बर्तन ओए होए, जो यादें बातें आवाजें थी उसकी, जो मोहब्बतें चाहते हैं और जो चीज इसके नाम के साथ मंसूब थी, वहां बैठता और कहता नूर बेगम, आसमान को देखता, बादलों को देखता, नूर बेगम, नूर बेगम ने ऐसी मोहब्बत, मोहब्बत नहीं है, मोहब्बत दुश्मन को भी सख्त सख्त इंसान को पिघला देती है मोहब्बत। तो जैसे उसने कहा ना, तो एक दिन आसमान को तक रहा था और तकते तकते इसकी जान निकल गई नूर बेगम कहते कहते। डियर सामीन और डियर नाजरीन, ये है जिंदगी के इतने चंद साल हैं, किसी को क्या पता कि मेरे पास कितने साल हैं, कितने महीने हैं, कितने दिन हैं। हाँ डियर, ये दास्तान, ये कहानी, ये सिर्फ मुल्तान की नहीं है, ये मुल्तान की नहीं है डियर, ये पूरे पाकिस्तान में ही चल रहा है, पूरी दुनिया में ऐसे हो रहा है कि वालदैन की मोहब्बत और तजर्बा अपनी जगह मगर औलाद की खुशी को देखा जाए, न कि अपनी खुशी पर बच्चों की खुशी पर तरजीह दी जाए। यार आप जी चुके, आप खा चुके, बच्चों की खुशी को नजरअंदाज न किया जाए, बच्चों की और बेटियों की खुशी और पसंद को नजरअंदाज न किया जाए। हाँ जी, उन पर अपने फैसले मुसल्लत न किए जाए क्योंकि इस तरह फिर अजियतनाक रिश्ता होगा जिस तरह ये है। लेकिन बाद में तो संभल गया, लेकिन वो जो जब जिंदगी के 3 साल थे वो तो जाया हो गए ना। और इस तरह बहुत से लोग हैं जो अपनी जिंदगी अजियत के साथ बेटियों को ऐसी जगह पर झोंक देते हैं कि जहां पर उनकी जिंदगी तबाह हो जाती है। लेकिन ऐसी नूर बेगम की तरह औरतें बहुत कम होती हैं जो घर को संभाल लेती हैं। अगर जो घर में रहना चाहती है और जो घर बसाना चाहती है तो वो क्या करती है, वो शराबी का घर भी बसा लेती है, और जो नहीं चाहती, जो घर बसाना नहीं चाहती, तो फिर वो पढ़े लिखे मुहज्जब समझदार लोगों से भी तलाकें ले लेती हैं। क्यों? तो वो घर बसाना ही नहीं चाहती, घर बसाना ही नहीं चाहती, थोड़ी सी बात करो तो फिर पूरी दुनिया खबर होती है। और नूर बेगम के साथ क्या हुआ, ऐसी ही औरतें होती हैं जो घर बसा लेती हैं। डियर समीन और डियर नाजरीन, मतलब शादी सिर्फ ये नहीं है कि दो जिस्म हैं, बल्कि दो दिल हैं, दो खानदान हैं, दो दिल हैं, दो खानदान हैं, और ख्वाहिश और मुस्तकबिल का नाम है। नूर बेगम के सब्र ने पत्थर जैसे दिल को भी मोम कर दिया। अफसोस की मोहब्बत को परवान चढ़ने के लिए जिंदगी ने मोहलत न दी, जिंदगी ने मोहलत न दी। किसी की कदर उस वक्त कीजिए, कहते हैं अप्रिशिएट ऑल द बिफोर द गेम इज ओवर, कहते हैं कि उस वक्त कदर करो जब इंसान की सांसें चल रही हों। जब ऐसे ऐसी अमवात शुरू है ना, कब किसी के साथ क्या हो जाए कुछ पता नहीं है। तो जब आपके साथ हो, क्योंकि कभी कभार दिल में मोहब्बत जागती है तो मोहब्बत करने वाला दुनिया से जा चुका होता है। तो ढेर सामीन और ढेर, जिस तरह नूर बेगम ने सब्र हौसला और हिम्मत से अपने डीएसपी का, मुल्तान के डीएसपी का दिल जीता, लेकिन मोहब्बत से रास नहीं आ सकी, बहुत चंद दिन थे वो दुनिया से रास, लेकिन पछतावे अब क्या पछताए क्या हवा जब चिड़िया चुग गई खेत। बहरहाल अंदलिब लाख को लवल गुलुना, अंदलिब लाख को लवल गुलुना, ये अंदलिब बुलबुल को कहते हैं। अब बुलबुल फूलों के साथ खेलती है, बातें करती है, उसके साथ मोहब्बत रखती है। अंदलिब लाख को लवल गुलुना खिजाना था उस वजवल गुलुना, कहता है कि खिजा आया और उसका दिल चीर के रख दिया बुलबुल का। अभी तो वो खेलने लगी थी, बातें करने लगी थी, खिजाना था उस वजवल गुलुना, मुरझा गए फूल। अब बुलबुल कहाँ जाए, अफसोस से दुमरे जर्रा गला न बहे लाखो यो बल तखंदे दल गुलुना। अभी तो मोहब्बतें हुई थी, अभी तो चाहते बड़ी थी, अभी तो एक दूसरे को समझने लगे थे, अभी दूसरे को चाहने लगे थे, अब अकीदत प्यार मोहब्बत बढ़ने लगा था, रिश्ता मजबूत होने लगा था। लेकिन क्या हुआ, खिजा आई और ले गई, मौत आई और ले गई। हाँ, अंदलिब लाख को लवल गुलुना खिजाना था उस वजवल गुलुना, अफसोस से दुमरे जर्रा गला न बहे लाखो यो बलता खंदे दल गुलुना।
1: मुस्तफा सरकार
0: السلام علیکم.
1: وعلیکم السلام اکرام مہر صاحب.
0: جی ویلکم سر.
1: ایک تو میں آپ سے معذرت چاہتا ہوں, اگلے ہفتے کے اگلے ہفتے میں نے آپ کا پروگرام سنا تھا تین ڈیزائنوں پر جو تھا.
0: ہاں جی سر.
1: لیکن ہمارے علاقے میں سروس دان کی آپ کے پروگرام میں کال نہیں کر سکتا.
0: اچھا کوئی بات نہیں کوئی بات نہیں کوئی بات.
1: اس لیے میں معذرت چاہتا ہوں کہ لیکن آپ کا جو پروگرام ہوتا ہے وہ مجھ سے رہتا کبھی بھی نہیں. میں رمضان کلا کی بات کر رہا ہوں, علاقہ رانا زئی کہتے ہیں.
0: جی سر آواز جانی پہچانی ہم جانتے ہیں سر,
1: اس وجہ سے بس شرکت نہیں کر سکا.
0: جی سر آج بتائیں نور بیگم کے بارے میں.
1: میں چاہتا ہوں کہ بڑی خوبصورت کہانی آج آپ نے جو ڈی ایس پی اور یہ نور بیگم کی تھی نا.
0: ہاں جی.
1: اور یہ ایسی کہانی تھی نا, اگر اس سے جو جن جو شادی شدہ بیگ میں ہیں نا.
0: جی سر.
1: اگر ان سے سبق لینا چاہیں تو ان کا گھر کبھی بھی نہیں ٹوٹے گا اور کبھی بھی طلاق نہیں ہوگا.
0: ہاں بے شک.
1: کیونکہ جو گھر بسانا چاہتے ہو ویسے ایسے گھر بساتے ہیں جیسے نور بیگم نے.
0: نور بیگم نے بسائے.
1: جتنا بھی اگر ایک پتھر بھی ہو, پتھر پر اگر پانی گرتا ہے گرتا اس پر بھی اس پر بھی نشان بن جاتے ہیں.
0: بے شک بن جاتے ہیں.
1: دل جتنا بھی سخت ہو جتنا بھی نفرت کرے لیکن محبت ایک ایسی چیز ہے نا.
0: جی سر.
1: وہ دل کو پگھلا دیتی ہے.
0: بالکل پگھلا دیتی ہے.
1: اگر محبت سچی ہو
0: سچی ہو سچی ہو
1: محبت میں ملاوٹ یا یہ چیز نہ ہو.
0: جی سر.
1: تو یہ آپ نے بالکل صحیح کہا کہ اگر بہن کو یا ماں کو اگر بتا دے تو وہ گھر کبھی بھی نہیں بچتا.
0: نہ وہ شرح وہ مطلب مزید باتیں کرتے ہیں نا بیچ میں. اس میں
1: وہ باتیں کرتے ہیں ایسی باتیں کرتے ہیں کہ وہ باتیں ایسی ہوتی ہیں جو اس کے دل پر ایسی لگ جاتی ہے کہ اس کو بالکل اپنے شوہر سے جو ہے نفرت ہو جاتی ہے.
0: وہ رشتہ ٹوٹنے لگتا ہے.
1: ٹوٹ جاتا ہے اور محبت تو تھوڑی سی جو ہوتی ہے وہ بھی ختم ہو جاتی ہے.
0: ہاں ہاں.
1: کیونکہ شادی جو ہے یہ دو دلوں کا جو ہے ایک بندھن ہے.
0: بندھن ہے بے شک.
1: اور پہلے کوشش کریں کہ اگر بیٹا جہاں چاہے وہاں ان کی شادی ہونی چاہیے اور بیٹی جہاں
0: تاکہ یہ مسئلے پیدا نہ ہوں.
1: یہ مسئلے نہ پیدا ہوں وہ خود ذمہ وار ہوتے ہیں.
0: ہاں ہاں ہاں.
1: اگر کوئی مسئلہ ہوتا بھی ہے
0: تو
1: ماں باپ جو ہیں اسے کہتے ہیں کہ آپ نے اپنی مرضی سے یہ شادی کی.
0: ہاں اب ہمارا قصور تو نہیں ہے اس میں.
1: ہمارا قصور تو نہیں ہے نا.
0: بے شک.
1: اور کوشش کریں کہ جتنا ہو سکے کہ ایک دفعہ اگر شادی ہو جائے تو وہ بندہ نہیں ٹوٹنا چاہیے.
0: نہیں ٹوٹنا چاہیے چاہے جس طرح دیکھو اگر صبر
1: ہو گزارا کرے. اور اصل یہ جو برداشت ہوتی ہے برداشت کی وجہ سے بندھن جو ہے وہ
0: ہاں. اور اگر آج کل تو ایسے ہیں نا سر کہ میں مزید بھی اس پر باتیں کروں گا, کچھ سوالات میرے پاس آئے ہیں تو ان سوالات کے جواب دوں گا. آج کل لوگ اپنے ہیں یا پرائے جلدی پر تیل ڈالتے ہیں.
1: بالکل جلدی پر تیل ڈالتے ہیں اور وہ کہتے ہیں کہ اس سے اچھا آپ کو رشتہ مل جائے گا. اس میں کیا دیکھا ہے؟
0: اگر یہ رشتہ ٹوٹ گیا سر جی آپ کا کافی تجربہ ہے اور ہم نے کتابوں سے پڑھا ہے لوگوں سے سنے اور آپ کا کافی تجربہ ہے آپ بڑے ہم سے کہ جس دن یہ رشتہ ٹوٹتا ہے جنہوں نے مشورہ دیا ہوتا ہے کہ یہ کر لے بعد میں وہی لوگ تانے دیتے ہیں.
1: وہ تانے بالکل دیتے ہیں.
0: وہی لوگ دیتے ہیں جنہوں نے مشورہ کیا ہوتا ہے.
1: اگلے ہفتے آپ نے کہانی جو پیش کی تھی ان بہنوں نے اسے تانے دیے.
0: ہاں بہنوں نے
1: جب ان کو طلاق ہو گئی
0: تم نے کہا ہم نے کہا تھا صبر کر لیتی برداشت کر لیتی.
1: انہوں نے اس کا گھر برباد کیا تھا اور وہ جلتے تھے کہ اس کے پاس ہر چیز ہے اور میرے پاس نہیں ہے.
0: ہاں.
1: باقی آپ کا پروگرام بڑا اچھا ہے اور انشاءاللہ آپ کے جو آگے جو باتیں انشاءاللہ وہ میں سنوں گا. اور اسے
0: سر جی بہت ساری باتیں ہیں بہت ساری باتیں ہیں میں انشاءاللہ رکھوں.
1: سننے والوں کو میرا سلام.
0: اوکے اللہ حافظ اللہ حافظ اللہ حافظ. السلام علیکم. وعلیکم السلام. خریت چنگے ہو دے جی. شکر الحمدللہ. اے ون پروگرام سننے جی کون کی تھکو لینے پی مہربان بھائی تو کہانی سنیے چا
1: یار گاؤں تو آیا ہوں کوئی نور بیگم لگا دیں کوئی سنیں سیدھی سمجھ چیزیں نہیں ہوں آیا کام کر.
0: اچھا اچھا اچھا اچھا اچھا
1: بیا وقت چنگا تو بیا
0: الحمدللہ سو چنگے ودی زندگی ٹیٹھے
1: شکر الحمدللہ دوئیں میں کہ سلام سدا چل براد
0: بے خوش رہے آباد رہے وسط رہے جی سلام تھوڑا پہنچ گئی ہے. اوکے جی اللہ شکر الحمدللہ شکر الحمدللہ. اللہ حافظ اللہ حافظ. یہ رمضان صاحب تھے ہمارے ساتھ پروگرام میں شامل ہونے کے لیے. پروگرام اس نے نہیں سنا. ہم تو چاہتے ہیں کہ پروگرام آپ سنیں اور آپ اس پر رائے بھی دیں. السلام علیکم.
2: السلام علیکم.
0: وعلیکم السلام.
2: میں
0: ملازم چاچا کی حال مبارک ہو اس پروگرام میں خوش آمدید کہن ساکو
1: بڑی بڑی مہربانی تے پروگرام سن دے پین
0: کل سن دے پین سارے گھٹا کرنا جو کرنا سارو کال ملازم چاچا اگر تو اکھے تے میں نواتے آوا سا رنوال دو سارو خاص مینن کرے سارا پروگرام سن دے تے وی کل والی کڈا والی کال بھی کیتی کرو
1: مجبوری
0: چاہتے جی جی جی بالکل لیکن اے تا ہک آدھی میں ہوندے جڑا نشئی پوڑی تھے اکثر تے سارے کم جڑا شادی کرے نا او واس رکھے دے ایویں کوئی نشئی مشئی کو تے شادی کوئی کر دینے تے نو کرے نے مطلب نشئی دی وجہ زال تے نہیں تھی سکدی نشے دی وجہ زال تو نہیں تھی سکتی کیونکہ کتاب جی اکھیندی نا ریسرچ جی تحقیق کیتی گئی کہ اکثر جڑے ہارٹ اٹیک تھیندے نا تے ڈپریشن تے ٹینشن بیماریاں جڑا کو لگدن اے زالیاں دی وجہ کو لگن اے سچ ہے کتاب لکھیا نہیں نہیں کچھ نہیں آ سکتی اچھا تسا حق انہاں دے حق چے کہ زالی چ مجرم نہیں مطلب عام گالیاں اج کل جڑا ماڈرن دور ہے نا ماڈرن دور حاجی صاحب صرف لاہور اچ پنجاب اچ پنجاب اچ 2 لاکھ طلاق تین پنجاب اچ ایک سال اچ ریشو میں تک تحقیق دسے 2 لاکھ اینچ دیہات کم طلاقات ہیں شہر زیادہ تھے چلو اللہ پاک آسانی کرے دعائیں کر اللہ پاک سارے کہندے بھی گھر نہ تروڑے دعائیں کر آمین جی خوش رہے آباد رہے ملازم چاچا
1: وعلیکم
0: السلام میں دیوانہ صاحب کو پردیسی صاحب کو سلام لینا پیا
1: بالکل
0: چلو اللہ پاک کوئی بیمار کوئی مسئلے مسئلہ اللہ پاک مسئلے حل کرے ہر مسلمان دے اگر بیمار ہے تو اللہ پاک سے سارا مسلمان وعلیکم السلام ملازم چاچا کہہ رہے تھے کہ کبھی کبھار یہ ہوتا ہے کہ مرد یہ کبھی میں نہیں کہوں گا کہ مرد غلط نہیں ہوتا مرد بھی غلط ہوتا ہے کئی باتوں میں لیکن میرا مقصود بات کا کیا تھا کہ اگر تھوڑا سا صبر کیا جائے حوصلہ کیا جائے اب میں آپ کو ایک اور کہانی بھی سناؤں گا یہ نہیں کہ میں مطلب چاہتا ہوں کہ عورتیں ہی سارے غلط ہیں بلکہ میرا مقصود یہ ہے کہ مرد بھی غلطی کرتے ہیں لیکن میں یہ چاہتا ہوں کہ اگر صبح سے لے کر شام تک مرد مزدوری کرتا ہے عشاء تک کرتا ہے ہفتے 15-15 سال باہر رہتا ہے مہینوں باہر رہتا ہے اگر وہ شام کو آتا ہے صبح مزدوری کر کے تو اس سے بات کیا کرنا چاہیے وہ تو مہمان ہے وہ رات کو سونے آتا ہے پھر صبح نکلتا ہے ہاں جی اور اپنے بچوں کے لیے بیوی کے لیے وہ ضرورتیں جتنی اس سے ہو سکتی ہیں وہ پوری کرنے کے لیے نکلتا ہے پھر معاشرے میں جا کے مختلف باتیں لوگوں کی سنتا ہے تانے سنتا ہے باتیں سنتا ہے دھکے کھاتا ہے اس کے بعد پھر میں نے دیکھے ہیں سفید داڑھی والی مزدوری کرتے سفید بہت بوڑھے جو کوئی چیز اٹھا نہیں سکتے وہ بھی بےچارے بیٹھے ہیں مزدوری کے لیے تو مرد مرتے دم تک وہ کماتا ہے مرتے دم تک لیکن کم از کم اگر اس کو وہ احترام اور گھر میں اس کو سکون وائی کا نا چھ دے غرب الانا بکور تلاڑ سی پښتو شي محاورہ دا کنا چې غر بلانا به کور ته لړسی دی کور بلانا بچی رہی جی. تو کبھی کبھار گھر میں پریشانیاں ایسی ہو جاتی ہیں. اکثر میں نے ویڈیوز اور ریسرچ کی, میں کوئی سنی سنائی باتیں نہیں کرتا ہوں, میں تحقیق اور لوگوں سے رائے لیتا ہوں. تو اکثر یہ بیماریاں اور ہارٹ اٹیک جو ہوتے ہیں نا, یہ گھر میں مسائل کی وجہ سے ہوتے ہیں. گھر میں مسائل اور ایکسیڈنٹ بھی ہو جاتے ہیں, وہ اتنا پریشان ہو جاتا ہے وہ گاڑی چلانا بھول جاتا ہے, ایکسیڈنٹ ہو جاتے ہیں. گھر کی پریشانی نہ بھائی کو دو, نہ بیٹے کو دو, نہ شوہر کو دو, نہ بچوں کو دو, کیونکہ مرد بڑا سینسیٹیو ہوتا ہے اور اللہ پاک نے جو اس کو مقام دیا ہے نا, اسی کے حوالے سے تلخ باتیں کر بھی جائے تو کیا ہے. اگر ایک دو باتیں اس نے کر بھی لی تو کیا, تو وہ تمہارا مجازی خدا ہے, تو سہ لو, برداشت کر لو. بہت ساری باتیں ہوتی ہیں, صرف یہ نہیں ہے کہ ہر بات پہ مقابلہ, ہر بات پہ چیک چیک اور ہر بات پہ بحث. جب یہ ہوتے تو اس کا انجام کیا ہوتا ہے, گھر ٹوٹ جاتا ہے. سوری السلام علیکم.
1: وعلیکم السلام و رحمۃ اللہ وبرکاتہ. شال دا صاحب
0: شیو جی خیر دا چوک لکم جی نے خبر ہے کا
1: ٹک نو جی رباد نا
0: جی رو تا سو تمو جو پروگرام شہر کلا ہے بھائی
1: ماشاءاللہ اللہ دے قدر و کلا گڑا جان خوشی کر
0: آمین.
1: بس دیر فون دے اوکڑا پروگرام دے ماشاءاللہ
0: جی.
1: دیر مزدار پروگرام دا
0: او
1: او دا خوشی محبت چا کڑے افتا پاتا لگی تو محبت نہیں کڑے وش پاتا ورتا
0: نبا ورتا لگی بالکل
1: تا محبت مینا محبت کڑے کانا
0: ہاں اس دا سے دکنا جی صاحب چی خاوند ډیر غټ مرتبہ الله پاک ور کڑے دکنا او خاوند سره چی کلا شجا مقابلہ شوری کی, کلا بدتمیزی شوری کی, کلا اکثر برابری شوری کی, پہاڑ خبرے بیس ور سره کئی بیدا کور چیری آبادی جی صاحب سخت مزوری کئی دا کم از دیگر خبر ہو کہ بے دیکھی کرے
1: بالکل
0: رہ سیا ہے غوبال جوڑی محبت نہیں بارہ پریشان ہے بدل نہیں پریشان بھائی کورچ بجے سکون نہیں ہے بارہ خواصی سکون نہیں بیماری ہو سی کا نا وہی لگا نا بار بلانا ہو بکور لڑ دے کور بلانا چور چار تنا گھر بھائی چیرے ہارٹ اٹیک بولی کیڑی سڑوتا دا اکثر خلق چ ہارٹ اٹیک نہ مری سڑی مری بولے اگ بندے دو رے بوجھ نہیں غریب باندھے کا نا چاہر لے ونے ایسی زڑے دھوج ایسی بس قبرستان خوشحال مشتقال وکڑا یہ کچھ لے خبر مرتا اکڑے جہان مننا جی آباد ہو سی خوشحال ہو سی وزیر آباد سے ہمارے ساتھ تھے دوست تو اپنی رائے کا اظہار کر رہے تھے. السلام علیکم. السلام علیکم آپ میری آواز سن رہے ہیں؟
2: السلام علیکم.
0: وعلیکم السلام.
2: کیا حال ہے صاحب؟
0: خیریت ہے ٹھیک ٹھاک.
2: خیر خیریت جی.
0: گلا خان میرے بات ہی نہ آدھا آدھا رہ گئی ہے. گلا خان بالکل خیر ہے
2: چنگے ہوتی ہیں صحت طبیعت صحیح ہے
0: الحمد للہ سارے دو ہیں جی
2: خیر خیریت ہے میں تو ہوں کوڑے کڑا آ گیا جے رہنا میں کہ چلو جے رہنا حاضری لاؤں تے پروگرام وچ.
0: اچھا ٹھیک ٹھیک ٹھیک
2: آگے ایک دوترا اتوار رہ گئے اج کل تے یہ انن دیوار ہے انن شادی دے دیوار ہیں تے وقت اتوار دے دیوار پروگرام ہوندا نا لوکاں دا.
0: ہاں ہاں ہاں
2: بس بس شادی میں مصروف رہے ہیں جے رہنا میں کہ چلو اج جے رہنا حاضری کروں تے حال آواز تے اونچا
0: جی ساری حاضری لگ گئے لیکن اسا کو گلا اس کے طرح نہ جو سر پروگرام بھی نہیں سن دے تے کال بھی نہیں کریں دے
2: بس خود تو سب میں عرض کیتا نہیں تے میں کہ اتوار دے اوتے جے رہنا اج کل پرتی نہ موسم ہے نہ شادی.
0: ہاں شادیاں دا سوت میں بھی شادیاں تے لگا پیاں پتہ ہو گئی.
2: اچھا
0: میں شادیاں دی مجلس پچھلے اتوار تے مجلس اے تے اس اتوار تے یہ مجلس کیتی آدھا گھنٹہ کیتی.
2: اچھا ٹھیک
0: ہے. ہاں شادیاں تے کیتی. اچھا ٹھیک ہے ٹھیک ہے. الحمد للہ سارے دھویا جی
2: خیر خیریت ہے؟
0: مزے مزے.
2: چلو بے سارے لے کوئی خدمت
0: صرف دعائیں دعائیں یاد رکھے سو دعائیں دعائیں
2: بس سلام دے ان سے رہنا غیر زمان چوکیدار ہے جے رہنا ملازم دکاندار ہے
0: ہاں ہاں
2: تے جے رہنا اے گلو استاد ہے جے رہنا اللہ شیخ اتار لے تے تواڈی ساری ٹیم کو تھا کو بو سلام ہو جے رہنا میری آواز سن لے تے سارے کو سلام ہو جے
0: خوش رہنا آباد سب تک پہنچ گیا جی سلام پہنچ گیا جی
2: بڑی مہربانی شکریہ
0: اوکے جی ڈیئر سامعین اور کچھ سوال ہیں ڈیئر میں ان سوالوں کو ذرا ریپیٹ کرتا ہوں ہو سکتا ہے میں کچھ منٹ کے لیے آپ کی کال نہ اٹھا سکوں کیونکہ میرا پروگرام جو ہے پھر پچھلی دفعہ بھی باتیں رہ گئی تھیں کچھ باتیں ایسی ہیں کہ آپ سے کرنی ضروری ہیں ڈیئر چار باتوں سے شوہر کی محبت ختم ہو جاتی یہ بھی سن لینا میں شاید کال نہ اٹھا سکوں کیونکہ پھر اس ٹاپک کو میں وائنڈ اپ کروں گا ختم کروں گا چار باتوں سے شوہر کی محبت ختم ہو جاتی ہے جب عورت اپنے شوہر کے ساتھ زبان درازی کرے ہر وقت اس کے ساتھ بحث کرے ہر بات پہ اس کو اعتراض کرے ہر بات پہ اس کو مشورہ دے نہیں نہیں ایسا نہیں ایسا ہونا چاہیے نہیں نہیں تو یہ عورت جو ہے اپنے شوہر کے دل میں جو مقام ہوتا ہے جو محبت اور احترام ہوتا ہے وہ کھو دیتی ہے دل سے کیونکہ ہر وقت زبان سے ہر بات پہ طنز اور ہر بات پہ مقابلہ اور ہر بات پہ بحث ہو اور ہر بات میں اپنی رائے دے مطلب تو اس بات سے شوہر کے دل میں اس کے لیے محبت کم پڑ جاتی ہے جب بیوی شوہر کی کئی بات الٹ مطلب لے دوسری بات جب شوہر بات کرتا ہے تو یہ اس کا الٹ مانی لیتی ہے اکثر تجربے میں آیا مشاہدے میں آیا مطلب یہ میں کسی عورت کو نہیں کہہ رہا ہوں وہ عورت جو اپنے شوہر کی بات کا الٹ مانی نکالے الٹ مانی تو وہ عورت بھی میں اس عورت کی میں ان عورتوں کی بات کر رہا ہوں جن کے پاس صبر نہیں ہے حوصلہ نہیں ہے جذباتی ہو جاتی ہیں اور جلدی جلدی فیصلے کرنے لگ جاتی ہیں کیا ایک تو زبان ہر بات پہ بحث کرے دوسری بات جب بیوی شوہر کی کہی ہوئی بات کا الٹ مانی نکالے وہ بیچارہ مثبت کرے اور یہ کہتے نہیں آپ کا یہ مطلب اس نے کہا میں نے نہیں کہا نہیں نہیں آپ کا یہ مطلب تھا میں سمجھ گئی ہوں تو اس سے بھی شوہر کے دل میں بیوی کے لیے محبت کم پڑ جاتی ہے اور شوہر کی مرضی کے بغیر کوئی کام کرنا اب اسے پوچھے بغیر آپ کو مزاج پتہ ہے ہر شخص کا اپنا ایک مزاج ہوتا ہے تو بیوی کو یہ سمجھنا چاہیے کہ اس کا مزاج ہے کس قسم کا جیسے نور بیگم کی میں نے کہانی آپ کو سنائی تو اسی بنیاد پہ میں نے آگے باتیں کی ہیں کیا کہا کہ شوہر کی مرضی کے بنا کوئی کام کرے تو شوہر غصہ ہو جاتا ہے کہ یار آپ نے مجھ سے پوچھا نہیں میں اس گھر کا بڑا ہوں فرد ہوں میں کما کے لاتا ہوں یہ سارے کام میں دھندے کرتا ہوں آپ کو اتنی بھی تمیز نہیں ہے کہ آپ مجھ سے پوچھ لیں کرنا ہے تو کر لو لیکن کم از کم مجھے تو اعتماد میں لیتی تو تب کہیں جا کے آپ کا تو بہرحال تیسری بات یہ ہے اور چوتھی ڈھیر سامعین اور چوتھی بات یہ ہے کہ پیار محبت احترام اور ضرورتوں کا خیال رکھنے والا لیکن کوئی اب تھوڑی سی غفلت مطلب آپ کی ضرورت کا خیال رکھتا ہے کپڑوں کا آپ کی کھانے کی چیزوں کا جتنا اس کا بس ہے ہر ایک چیز آپ کو مہیا کر کے دیتا ہے اگر کبھی کبھار اس سے کوئی چیز رہ بھی جائے نا تو بیوی شروع ہو جاتا ہے آپ اتنے مطلب بھلکڑ ہیں بھول جاتے ہیں اور میں ایک کام بتایا وہ بھی وہ بیچارہ سارا دن مزدوری اب 8-10 چیزیں تو لے گئے اگر ایک چیز اسے بھول جائے نا تو پھر لڑنا شروع کر دیتی ہے اور اس کو تانے دینا شروع کرتے ہیں آپ تو ہر وقت بھول جاتے ہیں اور میری باتیں بھول جاتے ہیں اور آپ کو میرا احساس نہیں ہے اور یہ ہے وہ تو اس سے بھی شوہر کے دل سے اس کی محبت آہستہ آہستہ جاتی رہتی ہے اور پھر یہ اجنبی بن جاتے ہیں اور انجام کیا ہوتا ہے پہلے میں نے بتایا انجام پھر دوریاں فاصلے بڑھ جاتے ہیں اور وہ مقام پھر عورت نہیں پاتی جو اس کا حق تھا مرد تین باتیں برداشت نہیں کر سکتا اب مزید تین باتیں پہلے تو کہا چار باتوں سے شوہر کے دل میں عورت کے لیے محبت کم پڑ جاتی ہے اب مرد تین باتیں کبھی برداشت نہیں کر سکتا ایک بے عزتی اپنی ٹھیک ہے بے عزتی کبھی نہیں مرتا دوسرا جب عورت اس کو تانے مارتی ہے بہن بھائیوں کی یا اس کی ذات پر تانے حملے کرتی ہے تو یہ عورت کے دل میں مرد کے دل میں زخم کر دیتی ہے جب وہ عورت اس کو تانے مارتی ہے اور عورت جب اپنے شوہر کے مال میں اور اس کے عزت اور احترام میں اور ان کی چیزوں میں اس کا خیال نہ رکھے کیونکہ وہ کما کے لاتا ہے بڑی محنت سے اور ان چیزیں ضائع ہوں خراب ہوں مال ضائع ہو خراب ہو اور بلا وجہ چوتھی بات بلا وجہ پریشر اس پر ڈالے بلا وجہ دباؤ دے بلا وجہ اس کو ٹینشن دے کسی نہ کسی بات پر وہ بیٹھ جاتی ہے اور شور سے لڑنا شروع کر دے تو یہ ٹینشن اس کے لیے بہت ساری بیماریوں کا سبب ہے ہارٹ اٹیک ہو جاتے ہیں خودکشیاں کر پتہ نہیں کیا کیا لوگ کر جاتے ہیں تو ڈیئر سامعین اور ڈیئر ناظرین ان چیزوں کا خیال بہت ضروری ہے क्योंकि अगर जो रिश्ता आप बार बार कहते हैं ना, जो रिश्ता आपको बार बार दर्द देता है, तो उसे अपना उसे हमेशा के लिए बंद कर लेना चाहिए। वो दरवाजा हो या रिश्ता हो या मोहब्बत हो या कोई भी रिश्ता हो या शोर बीवी का हो, जहां पे आपको हर वक्त हर वो दरवाजा जिस पे दस्तक देना हो, वहां से दरवाजा खुलता तो नहीं है लेकिन वहां से हमेशा जब खुलता है तो दर्द मिलता है दरवाजे से, तो उस दरवाजे को बंद कर लेना चाहिए। चाहे उसके पीछे कितना खूबसूरत रिश्ता क्यों ना हो, जब दर्द देता है, तकलीफ देता है, अजियत देता है उस रिश्ते को, मतलब कहते हैं ना इंस्टेड ऑफ लिविंग टुगेदर जस्ट लाइक एनिमीज, दुश्मनों की तरह रहने से इट इज बेटर टू लिव जस्ट लाइक एनिमीज, दुश्मनों की तरह साथ रहने से बेहतर है वी शुड डिपार्ट लाइक फ्रेंड, तो दोस्त बनकर जुदा हो जाए, दोस्त बनकर जुदा हो जाए ना, दुश्मनों की तरह साथ रहने से क्या बेहतर है कि दोस्त बनकर जुदा हो जाए, इससे पहले कि हम बेवफा हो जाए, क्यों ना ये दोस्त हम जुदा हो जाए। तो इस लिहाज से डियर सामईन और डियर नाजरीन, अगर बीवी मर्द के घर की चीजों को इजाजत के बगैर इस्तेमाल करती है, तो उसके लिए देखो मर्द चीजें किसके लिए लाते हैं, घर के लिए, बीवी के लिए, बच्चों के लिए ना, तो अगर उसकी चीजों का ख्याल रहा, उसकी इज्जत के बगैर किसी चीज को किसी के हवाले किया जाए, दी जाए और उसकी मर्जी शामिल ना हो, तो मेरे छुप के या वैसे दी जाए तो झूठ जो लाइज हैज नो लेग्स टू स्टैंड अपॉन, झूठ के पांव नहीं होते। तो इस किस्म की चीजें, शोहर की कमाई हुई या शोहर की खरीदी हुई चीजें किसी को देना शोहर के बगैर ये खयानत है, ये खयानत कर रही है बीवी, लिहाजा इसकी पकड़ होगी। और तीसरा सवाल मेरे पास आया है, तीसरा के क्या कहते हैं उसे, अब शैतान के पांच हमले औरत पर। पहला हमला उसको गुस्सा दिलाती है, क्या पहला हमला शैतान, इधर सुने जल्दी जल्दी मैं बताता हूँ, शैतान का पहला हमला, शैतान का मतलब छोटी झूठी बातें, मामूली सी बात पर शोर से लड़ाई झगड़े शुरू कर दिए, उसको गुस्सा दिलाती है, और गुस्सा जब वो इस तरह छोटी छोटी बातों पे लड़ती है तो वो गुस्सा मर्द को आता है, और मर्द को जब गुस्सा आता है और मर्द की अपने घर की मियां बीवी की बातें अपनी बहन को, माँ को, बाप को, सहेलियों को जब ये बताती है ना, तो इससे क्या होता है, मर्द गुस्से में आता है, और जब मर्द गुस्से में आता है तो अंजाम क्या होता है इस खूबसूरत रिश्ते का आपको पता होना होगा। तो इस शैतानी हमले से अपने आप को बचाएं कि गुस्सा शोहर को न दिलाएं, और नाकदरी, अब नाकदरी मर्द की भी हो या उनकी चीजों की हो या उसके सामान की हो या उसके माल की हो या उसकी अपनी जात की हो या उसके वालदेन की हो, नाकदरी अगर करोगे तो ये शैतान का दूसरा हमला होता है, और उसे इस बात पर रुकसत है कि तुम्हारे जिम्मे तो इनके शोहर के माँ बाप की खिदमत नहीं है, तुम्हारे जिम्मे तो घर का झाड़ू नहीं है, तुम्हारे जिम्मे तो उसके रिश्तेदारों के साथ खिदमत करनी नहीं है, तो ये बातें डाल डाल कर इसको जब ये बात जहन में डाली जाती है तो मर्द कहता है कि मेरी माँ बाप का इतना भी हक नहीं यार, मेरी खातिर इसकी खिदमत कर ले, थोड़ा सा पानी, कोई तकिया, कोई कपड़े धो दे, नहीं, जब ये कहते हैं ये मेरे जिम्मे नहीं है, तो जब ब्याज करती है तो इस सिलसिले में भी शोहर के दिल में जब उसकी मोहब्बत कम पड़ जाती है। और तीसरा हमला जब शैतान करता है वो मतलब बीवी के दिल में ये डालता है कि फलाने शोहर ने तो गाड़ी खरीद ली, फलाना शोहर तो इतने पैसे कमाता है, आप इतने कमाते हैं, उसको तो बंगला है और आपको तो झोंपड़ी है, तो जब ये शोहर पैसे नसीबों से मिलते हैं यार, बड़े पढ़े लिखे लोग बड़े थोड़े कमाते हैं, और अनपढ़ लोग बड़ी बड़ी गाड़ियों में फिरते हैं, तो ये नसीब सी मिलती हैं चीजें। रिस्क बकदरे मुकद्दर, जितना आपका रिस्क मुकद्दर है वो आपको मिले, वो आपसे नहीं मिलेगा आप जितना भी कोशिश कर लें, रात को मेहनत करें, दिन को भी करें, दोपहर हर वक्त 24 घंटे मेहनत करें, लेकिन मिलेगा वही जो मुकद्दर में होगा। और इलम बकदरे मुशक्कत, इलम के लिए आप जितनी मेहनत करेंगे उतना इलम आपके पास आ गया, लेकिन अब उसके लिए मेहनत करेंगे पैसों के लिए तो उतना आपके पास नहीं आएगा जितनी आप मेहनत करें, क्योंकि ये पैसे बकदरे मुकद्दर मिलते हैं और इलम के लिए मुशक्कत करनी पड़ती है। तो तीसरा हमला जो उसका होता है वो अपने शोहर का मुआवजना करती है माल में, पर्सनैलिटी में, जायदाद में, गाड़ियों में, पैसे के कमाने में, और जब ये मुआवजना करती है तो अपना शोहर खो देती है, वो खूबसूरत रिश्ता ये खो देती है, और फिर हमेशा के लिए इसके मुकद्दर में सिर्फ ताने रह जाते हैं। चौथा हमला झूठ का सहारा लेना, कभी कभार ऐसा होता है कि शोहर से झूठ भी ये बोलती है, अगर कोई औरत शोहर से, सारी औरतों की नहीं कह रहा हूं, वो औरत जो शोहर से झूठ बोले, मतलब कैसे, अब ये शॉपिंग के लिए गई है, कोई शॉपिंग के लिए गई है या सहेली से मिलने गई है, और ये शोहर कहता कि क्यों गई थी, کیا مسئلہ تھا, گھر چھوڑ کے کیوں خالی گئی تھی اتنا سا... تو اس نے کیا کہا, بیوی نے الٹا سے کہہ دیا کہ جی میری ایک سہیلی بیمار تھی فلاں کی, تو اس کے پوچھنے کے لیے عیادت کے لیے گئی تھی. اچھا اچھا ٹھیک ہے ٹھیک ہے. اب اس نے جھوٹ بولا, اور کل جب اسے پتا چلا اس کے شوہر سے کہا کہ آپ کی گھر والی بیمار, اگر نہیں بیمار ہماری بیمار, گھر والی تو نہیں بیمار, تو اس سے پتا چل جاتا ہے کہ میری بیوی نے مجھ سے جھوٹ بولا. تو یہ شیطان کا حملہ یہ ہوتا ہے کہ چھوٹا حملہ کہ وہ اس کو جھوٹ پر آمادہ کرتی ہے تاکہ شوہر کے دل میں اس کے لیے محبت کم ہو اور آخر کار اس کا نقصان ہو جائے. پانچ معاملہ اب یہ ہے کہ جب انسان اس قسم کے جھوٹ بولتا ہے تو کہتے ہیں نا کہ جب جھوٹ بولنے والے کسی اتنی بدبو آتی ہے کہ فرشتے بہت دور چلے جاتے ہیں اسے, اور جھوٹ بولنے والے پر اللہ کی لعنت بھی ہوتی ہے. تو اس حوالے سے دیر سامعین یہ بھی ہو جاتا ہے, تو جھوٹ عبادت میں اس کا دل نہیں لگتا اور جس کی وجہ سے پھر یہ اللہ کی بھی نافرمان ہوتی ہے اور مرد کی بھی نافرمان ہو جاتی ہے. آخر بات ایک چھوٹی سی, ایک عورت نے شادی ہو گئی تھی تو اس عورت نے کہا کہ مجھے طلاق چاہیے شوہر سے. کہا اس نے کہا بات ایسی ہے کہ اس لیے طلاق چاہیے؟ کہا نہیں میں آپ کے ساتھ خوش نہیں ہوں اور آپ اچھے آدمی نہیں ہیں اور میرے معیار کے نہیں ہیں فلاں فلاں جو باتیں اس نے الزام لگانی تھے وہ لگا لیے. تو شوہر نے کہا بالکل سمجھدار شوہر تھا, اس نے کہا طلاق دوں گا لیکن اس میں ایک میری شرط ہے, جب چاہیں جس وقت چاہیں جہاں چاہیں میں طلاق دوں گا لیکن میری شرط ہے. کہا تیری شرطی ساری شرطیں مانتی ہوں, بتاؤ کون سی؟ کہا ایک سال اپنے گھر میں اپنے والدین کے گھر میں رہ کر آ جاؤ. اس نے کہا یہ تو آسان بات ہے میں ایک سال چلی جاؤں گی. تو جب وہ اپنے والدین کے گھر چلی گئی صرف اس خاطر کہ مجھے طلاق مل جائے, پانچ مہینوں کے بعد واپس آ گئی. پانچ مہینوں کے بعد

0: लिखा होता है, तो वो बाजे पूछने आते हैं कि आप बताते हैं रेडियो पे कि जी मौली से मशवरा करें, तो हम मशवरा करने आ गए हैं कि ठीक है आप मशवरा करो किस चीज के बारे में। तो जब नुस्खा देखा जाता है तो उसमें बाज चीजें ऐसी होती हैं जिनका वजन कम होना चाहिए लेकिन वो बराबर वजन में होती हैं, तो बाज चीजें फिर उन्हें समझाया जाता है कि ये चीज का जो फेल है वो ये है, इसका मिजाज जो है ये है, इसके वजन को कम करें तब ये नुस्खा प्रॉपर तरीके से काम करेगा। आप हम वजन ना सारी चीजें ले लें,
1: बिल्कुल
0: वो फिर आपके लिए मसला बनाएगा। तो सो कहने का मकसद है कि आपको कोई भी मसला है आप बिला झिझक दवाखाने पे आके मशवरा कर सकते हैं, फोन पे कर सकते हैं। मकसद तो है एक अवेयरनेस का, एक आगाही का।
1: बिल्कुल।
0: और आगाही मतलब ये समझ लें कि हमने उसको बताना है कि क्या सही है, क्या उसके लिए बेहतर है, क्या गलत है।
1: बिल्कुल,
0: यही एक मुआलिज का फर्ज है, चाहे वो डॉक्टर है या हकीम है, या होम्योपैथिक डॉक्टर है। उसका फर्ज यही है कि जहां तक है जो कुदरत ने उसको इलम दिया है या तजर्बा दिया है वो लोगों को बेहतर से बेहतर एक लाइन दे सके।
1: बिल्कुल।
0: तो अल्लाह पाक हमें सबको तौफीक दे कि हम बेहतर से बेहतर काम कर सके।
1: बिल्कुल। जी हकीम से बिल्कुल कहा जाता है कि जब तक किसी मर्ज की तशखीस ना की जाए तब तक उसका इलाज जो है वो मुमकिन नहीं है।
0: ऐसे
1: जब किसी भी मर्ज की तशखीस हो जाती है तो फिर उस मर्ज का जो इलाज है उसका वो आसान भी हो जाता है और उसके ऊपर जो है खर्च भी कम आता है।
0: खर्च के अलावा खर्च कम आता है, वक्त कम लगता है, मरीज जल्दी इम्प्रूव करता है, उसमें बेहतरी हो जाती है दोनों के लिए, चाहे वो मुआलिज है या पेशेंट है। और जब आप उसकी तशखीस सही कर लेते हैं तो फिर इलाज करना इतना मुश्किल नहीं होता। अगर तशखीस में कोई कमी पेशी है तो फिर इलाज में भी ताखीर हो सकती है।
1: बिल्कुल, यही वजह है हकीम साहब के अक्सर लोगों को हमने देखा कि लोग कहते हैं कि फलां बंदे ने ये नुस्खा इस्तेमाल किया था वो तो ठीक हो गया लेकिन मैं ठीक नहीं हुआ। अल्लाह के बंदे, वो जो ठीक हुआ है तो उसने अपने तबीब से, अपने मुआले से राबता किया, उसका उन्होंने वजन देखा, उसके हवाले से मुकम्मल जो है हिस्ट्री लेने के बाद उसके लिए वो दवाई जो है उनके लिए वो जो है उनको बताई गई कि आपने ये दवाई लेनी है। अब आपका मिजाज, आपका वजन उससे मुकम्मल मुख्तलिफ है और आप उसी की दवाई इस्तेमाल कर रहे हैं तो उससे फिर फर्क नहीं आता।
0: ऐसा ही है, देखें एक दवाई हर आदमी पे काम नहीं करती, यानी बिल्कुल ऐसा, ये कोई एलोपैथिक नहीं है कि पेनाडोल सारे ही खा रहे हैं
1: और सारे
0: ही दर्द का सर का दर्द ठीक हो रहा है, ऐसा नहीं है। बाज दफा पेनाडोल भी काम नहीं करती, फिर एक से दो गोलियां भी बढ़ानी पड़ जाती हैं।
1: बिल्कुल,
0: चीज ये होती है कि एक दवाई कभी भी काम नहीं करेगी, आपको उस मरीज को देखना पड़ेगा, उसके मिजाज को, और उसके मुताबिक फिर आपकी दवाई डोज देनी पड़ेगी, चाहे वो देसी जड़ी बूटियां क्यों नहीं है, कि आप उसकी मिकदार के मुताबिक उसको बढ़ाएंगे, उसकी ताकत के मुताबिक उसे देंगे तो इंशाल्लाह उसको रिलीफ मिलेगा।
1: माशाल्लाह। जी डियर नाजरीन सामईन, ये प्रोग्राम अलशिफा दवाखाना शवाल मार्केट नाज ट्रैफिक पॉइंट चौक टांक्स की जानिब से आपके लिए अवेयरनेस प्रोग्राम पेश किया जा रहा है और इस वक्त हमारे साथ हकीम सैयद मशकूर अहमद साहब पिंडी इस्लामाबाद वाले हमारे साथ मौजूद हैं और वो जो है आपके मसाइल का हल बता रहे हैं और साथ ही साथ आपको अवेयरनेस दी जा रही है कि किस तरह आप अपनी सेहत का ख्याल रख सकते हैं, किस तरह जो है आप अपने बच्चों को बीमारियों से बचा सकते हैं, किस तरह आप अपने बुजुर्गों को जो है सेहतमंद रख सकते हैं। नाजरीन सामईन, आप याद रखें कि बीमारी जो है वो आती जल्दी है और जाती आहिस्ता आहिस्ता है, तो हमें चाहिए कि बीमारियों से बचने के लिए अपने आप को महफूज रखें। हम अपना पैसा, हम अपनी जो माल दौलत है, हम दूसरी चीज़ों में तो ज़ाया करते हैं लेकिन जो कीमती चीज़ सेहत है उस पर हम खर्च नहीं करते, तो हमें चाहिए कि हम ज़्यादा से ज़्यादा जो है اپنے صحت کا خیال رکھیں, اور اگر ہمارے ساتھ کوئی بھی مسئلہ ہے تو حکیم سید مشکور احمد صاحب, جو کہ صبح 8 بجے سے لے کر شام 4 بجے تک دواخانہ الشفا دواخانہ شوال مارکیٹ میں موجود ہوتے ہیں, اگر آپ کے ساتھ کسی بھی قسم کا کوئی مسئلہ ہے, رنگڑوا ہے, بادی بواسیر ہے, خونی بواسیر ہے, دمہ ہے, کھانسی ہے, نزلہ ہے, زکام ہے, کوئی بھی مسئلہ اگر آپ کے ساتھ ہے تو آپ کو شرمانے یا گھبرانے کی بالکل ضرورت نہیں, آپ الشفا دواخانے پر تشریف لائیں اور اپنا مسئلہ بیان کریں, یا اگر آپ لائیو پروگرام میں اپنا مسئلہ پوچھنا چاہتے ہیں تو ہمارے نمبر 0963511488 پہ کال کر سکتے ہیں, 0319553404 پہ کال کر سکتے ہیں. حکیم صاحب ایک کال آ رہی ہے, لیتے ہیں کہ کون صاحب ہیں. السلام علیکم. السلام علیکم. جی جی, کون صاحب کہاں سے بات کر رہے ہیں؟ جی
2: میں جی شیخ الباز سرچ کر رہا ہوں. جی
1: جی جی, اپنا نام بتائیں.
2: میرا نام ہے فتح اللہ.
1: فتح اللہ صاحب شیخ اتار سے. فتح اللہ صاحب کیا مسئلہ ہے؟ حکیم صاحب ہمارے ساتھ موجود ہیں, آپ ان سے کیا پوچھنا چاہیں گے؟
2: حکیم صاحب سے یہ میرے تقریباً 4 سال ہو گئے میرے گھٹنوں میں درد تھا.
1: گھٹنوں میں درد ہے جی.
2: گھٹنے میں درد تھا تو پھر یہ پہلے جو یہاں اسی جگہ دوسرا حکیم نہیں تھا
1: جی جی
2: والا
1: جی جی,
2: اس کے بعد 3-4 دفعہ گیا لیکن کوئی افاقہ نہیں ہوا.
1: اچھا,
2: ملتان گیا, ملتان میں میرے کیا, میرے میں اس نے بتایا کہ آپ کی کولیسٹرول 213 ہے
1: جی,
2: اور یورک ایسڈ تقریباً 6.5 ہے.
1: اچھا
2: ٹھیک ہے جی
1: جی جی.
2: ابھی یہ گھٹنے تو پین کلر کی بہت سی گولیاں استعمال کی, حکیموں والے استعمال کی
1: جی جی,
2: لیکن کوئی افاقہ نہیں ہوتا
1: جی جی.
2: ابھی تو گھٹنے تو علیحدہ, ابھی مونڈا نہیں, دایا مونڈا
1: جی, کندھوں میں بھی درد ہو رہا ہے.
2: کندھوں میں درد ہے, گردن بھی درد کرتا ہے, جب سویا ہوا تو بھی درد ہوتا ہے.
1: آپ کی جی فتح اللہ صاحب, آپ کی عمر کتنی ہے؟
2: عمر تقریباً 58 سال ہے جی.
1: 18 سال آپ کی عمر ہے, یعنی کیا 58 سال, 58 ایئرس. ٹھیک ہے جی
2: جی جی, 58 سال عمر ہے
1: جی جی.
2: اور ملتان گیا, اس نے تقریباً 1 مہینے کی دوائی دی, کوئی فرق نہیں ہوا.
1: ٹھیک ٹھیک,
2: دوبارہ آ جائیں, لیکن 1 مہینے میں کوئی 19-20 کا فرق نہیں ہوا
1: جی,
2: تو میں پھر دوبارہ نہیں گیا.
1: اچھا اچھا,
2: یہ ماشاء اللہ یہ حکیم صاحب جو میں اس کی پروگرام اکثر سنتا رہتا ہوں
1: جی جی,
2: یعنی جی کی بات سے میں الحمد للہ بہت متاثر ہوں, کے پاس لے جاؤں گا ان شاء اللہ.
0: بہت بہت شکریہ.
2: بعض مریض ایسے آ جاتے ہیں نا
1: جی جی,
2: تو کہتے کہ میری آنکھوں کی تکلیف ہے
1: جی,
2: تو یہ نہیں کہتے آج میرے پاس آنکھوں کی علاج ہے, وہ جس کے پاس جو علاج ہے اس کو وہ بتاتے ہیں.
1: بالکل,
2: یہ ماشاء اللہ اس کی باتوں سے میں بہت متاثر ہوں. اگر اس کے پاس کوئی ایسی مناسب ہو, میری کمر میں بھی درد ہو رہی ہے, گھٹنوں بھی, مونڈے میں بھی
1: جی جی. فتح اللہ صاحب آپ سے میرا آخری سوال یہ ہے فتح اللہ صاحب, کہ آپ کوئی وزن کا کام تو نہیں کر رہے, کافی وزن تو نہیں اٹھا رہے؟
2: ٹھیک ہوں, بیٹھا رہتا ہوں
1: ماشاء اللہ ماشاء
2: اللہ. ابھی اسکول پہ جب جاتا ہوں تو موٹر سائیکل پہ جاتا ہوں, بالکل نہیں کر سکتا.
1: ٹھیک ہے فتح اللہ صاحب,
2: تکلیف ہوتی ہے بہت
1: جی جی. آپ کا مسئلہ حکیم صاحب کے سامنے رکھتے ہیں, اللہ تعالیٰ آپ کو صحت
2: پڑھتا ہوں نہیں کر سکتا.
1: اچھا جی, اللہ تعالیٰ آپ کو صحت عطا فرمائے, حکیم صاحب کے سامنے آپ کا مسئلہ رکھتے ہیں, اللہ تعالیٰ آپ کو جو ہے صحت عطا فرمائے. حکیم صاحب فتح اللہ صاحب تھے
0: جی جی,
1: شیخ اتار سے, کہتے ہیں گھٹنوں میں درد ہے, کولیسٹرول بھی کافی زیادہ آ رہا ہے,
0: یورک ایسڈ
1: بھی ان کا بڑا ہوا ہے, تو کیا کرنا چاہیے ان کو؟
0: دیکھیں, تو پہلی بات ہے کہ وہ ٹیچر ہیں, باعث احترام ہیں, باعث عزت ہیں, اور ٹیچروں کی ہی بدولت ہم بھی اس جگہ پہ موجود ہیں, ورنہ شاید ہم نہ ہوتے. ٹیچر ایک بہت ریسپیکٹیبل جو پیشہ ہے وہ ٹیچنگ ہے, کیونکہ وہ روحانی باپ کہلواتا ہے.
1: بالکل,
0: کیونکہ اس نے ہمیں باپ تو پیدا کرتا ہے, تربیت دیتا ہے, لیکن یہ جو ہے یہ ہماری ایک کہہ لیں کہ ہماری خراش تراش کر کے تو ہمیں ایک شیپ دیتے ہیں, ایک شکل دیتے ہیں. اب بات ایسی ہے کہ ایک تو پہلی بات ہے کہ ان کو یورک ایسڈ انہوں نے اگر کافی دیر پہلے چیک کرایا ہے
1: جی,
0: ایک دفعہ تو ذرا یورک ایسڈ اپنا چیک کروا لیں, اگر انہوں نے اس کا پراپر علاج کروایا یا نہیں کروایا. ایک تو یورک ایسڈ اپنا چیک کروا لیں کہ اس ٹائم اس کے کیا جا رہی ہے ریشو, اگر کولیسٹرول لیول ہے تو وہ بھی چیک کرا لیں, لیکن جہاں تک اندازہ ہو رہا ہے ان کا اعصابی نظام جو ہے وہ تھوڑا سا متاثر ہوا ہوا ہے, ان کے اعصاب بھی کمزور پڑ رہے ہیں. ابھی انہوں نے اسٹامک کے اپنے نہیں بتایا کہ میدے کی صورتحال کیا ہے, کوئی میدے میں تیزابیت ہے, گیس وغیرہ ہے, یا کوئی کانسٹیپیشن ہے, قبض کا کوئی مسئلہ ہے. تو بہتر تو یہ ہے کہ آپ جگہ آپ نے دیکھی بھی ہے, اور میرے لیے بھی یہ باعث مسرت ہی بات ہوگی کہ آپ تھوڑا سا اگر ٹائم نکال کے تو تشریف لائیں. اور دوسرا یہ کہ ایک تو نبض وغیرہ بھی چیک ہو جاتی ہے, ایک فیس ٹو فیس بات تفصیل سے ہو جاتی ہے, تشخیص بھی ہو جاتی ہے, مرض کھل کے سامنے آ جاتا ہے. تو جہاں تک ہے اگر اعصابی نظام ہے تو انشاءاللہ اس میں امپروومنٹ آئے گی, اور باقی جہاں تک ہے دردوں کا تو دردیں بھی کم ہوں گی. اور دیکھنا یہ ہے کہ اب یہ اپنے ٹیسٹ اگر انہوں نے کروائے ہیں وہ ساتھ لے آئیں تاکہ پتا چلے کہ اس ٹائم کیا جا, اگر تو ٹائم زیادہ گزر گیا ہے یورک ایسڈ کو چیک کرائے ہوئے یا کولیسٹرول لیول کو, تو پھر نیا کروا لیں.
1: حکیم صاحب, اگر کولیسٹرول لیول اور یورک ایسڈ کنٹرول ہو جاتا ہے تو یہ جو جوڑوں کا درد ہے اس میں کافی افاقہ
0: بالکل ہوتا ہے, بالکل ہوتا ہے, کیونکہ یہ اس کو بڑھاتے ہیں, کم نہیں کرتے. اور دوسری بات یہ ہے کہ اگر یہ چیز کنٹرول میں ہے تو پھر آپ کے اعصاب جو ہیں, آپ کے پٹھے جو ہیں وہ کمزور پڑ رہے ہیں. اب اس میں ایج فیکٹر بھی آ سکتا ہے, اس میں خوراک کی کمی پیشی بھی آ سکتی ہے, اس میں آپ کا میدے کا مسئلہ بھی آ سکتا ہے. ٹھیک ہے نا, اب یہ کافی چیزیں ہیں جن کو دیکھنا پڑتا ہے اور اس کے مطابق. ہاں, لیکن اتنا ضرور ہے کہ جو ہربل میڈیسن ہے یا یونانی طریقہ علاج ہے, اس میں ایسی چیزیں موجود ضرور ہیں جو آپ کے پٹھوں کو طاقت دیتی ہیں اور وہ فار ایور ہوتے ہیں, یعنی ٹیمپریری نہیں ہوتی. ٹیمپریری تو بے شمار سپلیمنٹ ہیں اور ملٹی وٹامن سے بھرپور کیپسولز ہیں, گولیاں ہیں, سیرپ ہیں, لیکن وہ وقتی ہیں. جب تک آپ کھائیں گے آپ کے جسم میں توانائی رہے گی, جیسے آپ چھوڑتے ہیں وہ آہستہ آہستہ پھر واپس اسی پوائنٹ پہ لے جاتی ہیں. تو اس میں ایسی چیزیں ہیں کہ آپ اسے بے دھڑک استعمال کریں. ایک تو کسی قسم کا کوئی سائڈ افیکٹ نہیں ہے, دوسرا آپ کا معدہ اس سے خراب نہیں ہوگا اور آپ کے وجود پہ اس کا اثر پڑے گا. تو سر سے یہی گزارش ہے کہ آپ اگر تھوڑا سا وقت نکال لیں, صبح 8 سے شام 4 بجے تک میں روزانہ کلینک پہ ملتا ہوں, آپ تھوڑا سا وقت نکال کے مل لیں تو ایک تو بہتر ہو جائے گا آپ کے لیے بھی اور میرے لیے بھی, کہ مجھے سمجھنے میں دیکھنے میں آسانی ہو جائے گی.
1: بالکل.

0: कि ये मैंने इस टाइम से इस टाइम पे खाना है, इस टाइम पे मैंने आराम करना है, इस टाइम पे मैंने सोना है। लेकिन हम उसके ऑपोजिट हो गए हैं। आप ये देख लें कि रात को 10 बजे के बाद अगर आप 10 बजे तक सो जाते हैं तो बहुत बेहतर है।
1: अच्छा,
0: अगर आप 10 बजे के बाद सोते हैं तो आपके जिस्म का टेम्परेचर जो है वो बढ़ता है।
1: अच्छा,
0: यानी लोग 12 बजे सोते हैं, बाद 11 बजे सोते हैं, कई तो ऐसे हैं जो रात के 1:30-2 बजे सोते हैं। ठीक है, अब वो वजूद की हिद्दत है। फिर वो कहते हैं हमारे वजूद से ये सेक नहीं जा रहा, हमारे हाथों पैरों में से सेक निकल रहा है। एक तो हमारा मिजाज गर्म है,
1: बिल्कुल
0: हमारी आबो हवा गर्म है,
1: गिजाएं भी गर्म है।
0: अब चीज ये है कि हमने अपने उस इन्वायरमेंट को लेके हमने अपने आप को सेट करना है, अपनी खुराक को भी सेट करना है। तो अगर हम और उसको हीट देंगे
1: जी,
0: तो फिर तो हमारे कानों में से धुआं ही निकलेगा।
1: बिल्कुल।
0: तो चीज ये है कि आप एक तो कोशिश करें कि आप लेट नाइट ना सोएं,
1: बिल्कुल,
0: और ना ही रात को पेट भर के खाना खाएं।
1: बिल्कुल,
0: आप उसको एक हिस्सा तो कम से कम छोड़ें, क्योंकि रात को जब आप सोते हैं आपका मैदा प्रॉपर काम कर रहा होता है, वो गिजा को हजम कर रहा होता है।
1: बिल्कुल,
0: तो आप इतना न डालें कि वो सारी रात उसको उसी काम में लगा रहे, तो फिर दिक्कत होगी।
1: हकीम साहब, आपकी बातें तमाम कीमती हैं। जो भी हमारे सुनने वाले आपकी बातों पर अमल करेंगे तो इंशाल्लाह वो सेहत भी हासिल करेंगे और जिंदगी के अंदर जो है उनकी तब्दीली भी आएगी और वो सेहतमंद रहेंगे। और जो शख्स सेहतमंद होगा वो अपने बच्चों के लिए, अपने घर वालों के लिए कारोबार भी कर सकता है,
0: वो एक कह लें कि एक पावर है।
1: बिल्कुल,
0: और उसको तो चार्ज रहना चाहिए ना।
1: बिल्कुल,
0: तो वो उस
1: हकीम साहब, एक बंदे से मेरी मुलाकात हुई, वो घर जो है ना, घर के लिए कोई फ्रूट वगैरह लेकर जा रहा था, तो किसी ने उसको कहा कि अल्लाह के बंदे, तुम तो बाजार में भी काफी खुराक करते हो और जो है ये घर के लिए भी लेकर जा रहे हो, तो उसने कहा बच्चों को भी खिलाते हो या सारा खुद ही खा जाते?
0: ठीक है,
1: उसके ऊपर मजाक किया तो उसने कहा कि हाँ ज्यादा मैं खाता हूँ।
0: सही है।
1: उसने कहा कि फिर बच्चों क्यों नहीं खिलाते? उसने कहा बच्चों को खिलाता हूँ मैं, ज्यादा इसलिए खाता हूँ कि अगर मैं नहीं कमाऊंगा तो बच्चों को कौन खिलाएगा। तो खुद अपनी सेहत का, हमारे जो बुजुर्ग हैं ये अक्सर बीमार इस वजह से हो जाती है, इनकी उम्र कम इस वजह से हो जाती है, बड़ी बड़ी ऐन के इनको लग जाते हैं, बाल सफेद होना शुरू हो जाते हैं, क्योंकि ये खुराक कम कर देते हैं, अपनी सेहत का ख्याल नहीं रखते, अपने बच्चों के लिए लगे रहते हैं।
0: इसमें काफी चीजें भी आ जाती है ना आदिल साहब। आप ये देख लें कि हमें ना तो प्योर खालिस सब्जियां मिल रही है, पानी भी खजाई नहीं उनको मिलता, फिर ऊपर से केमिकल्स, क्योंकि हम बेमौसमी सब्जियां, बेमौसमी फल
1: बिल्कुल
0: ले रहे हैं। पहले ये होता था जब हम छोटे थे तो उसमें ये था कि मौसम के मुताबिक चीज आती थी,
1: बिल्कुल
0: फ्रूट
1: तो
0: भी
1: कुछ भी नहीं
0: मिलता था, आप मौसम में उसको सीजन में तलाश करते थे। अब जो है, अब आप सर्दियां गर्मियां बगैर सीजन आप जब चाहो चीज ले सकते हो, आपको मिलेगी।
1: बिल्कुल, और ये जूस की दुकानों पे हर किस्म का
0: फ्रूट भी मिलेगा,
1: मिलता है।
0: तो चीज ये है कि जब हम आर्टिफिशियल तरीके से उसकी ग्रोथ करेंगे, उसकी प्रोडक्शन होगी, तो फिर उसमें वो ताकत नहीं होगी। अब आप एक मार्केट में से आप एक खीरा उठा लें, ठीक है, आप देसी खीरा भी ले लें और ये फार्मी खीरा भी ले लें, आपको वाजिया पता चल जाएगा, जो फार्मी होगा वो ऐसा होगा जैसे उसमें से पानी नहीं छुड़ता है, ना उसका जायका, ना उसका कोई
1: कुछ भी नहीं है।
0: और जो देसी है उसका अपना एक जायका है, वो ऐसा नहीं है कि जैसे पानी छोड़ रहा है, पिलपिला सा है, या उसमें वो जायका ही नहीं है उसमें। चीज ये होती है कि जब हमें प्रॉपर तरीके से ना मसाले मिलेंगे, ना हमें गोश्त मिलेगा, गोश्त में भी आजकल पानी के लिए वो सिरिंज के जरिए उसमें पानी भर देते हैं कि वजन बढ़ जाएगा। तो जब हमारे इसमें ऐसे आएगा जहन में, तो फिर हम कैसे।
1: हकीम साहब, एक कॉल लेते हैं, देखते हैं कि कौन साहब हमारे साथ लाइन पे हैं। अस्सलाम वालेकुम।
2: वालेकुम सलाम, खैर से?
1: अल्हम्दुलिल्लाह। और प्रोग्राम से तिहार कलै वायु जी चौक अकम जी ना मुझसे रहे हो जी लाइन बंदे।
2: मलेरिया
1: बारे चश्म पुछताना कहो जी।
2: मलेरिया पूरा तो साई खुरे ही गाना चाहिए मलेरिया तीन सड़क
1: بالکل ڈیرا منانا جی. شاہ خالد صاحب ہیں کہہ رہے ہیں کہ آپ کا پروگرام بھی سن رہے ہیں اور بہت فائدہ بھی ہمیں ہو رہا ہے. ملیریا کے بارے میں پوچھ رہے ہیں کہ اگر ملیریا ہو جائے تو اس کے جو ہے اب علاج کے حوالے سے ہمیں کیا کرنا چاہیے؟
0: دیکھیں اس کے لیے تو یہ ہے کہ آپ پہلے تو اس کا ٹیسٹ کروائیں گے کہ آیا کنفرم ہو جائے کہ وہ ملیریا ہے یا ویسے آج کل تو ویسے مچھروں کا دور دور ہے.
1: ہاں موسمی بخار بھی ہو
0: اور موسمی بخار بھی ہو سکتا ہے لیکن مچھر اس ٹائم کیونکہ بہت زیادہ
1: ہے
0: اور اس کی وجہ سے یہ بھی شور ہے کہ ملیریا ہو سکتا ہے. ٹھیک ہے نا. اب چیز یہ ہے کہ آپ اس کا ٹیسٹ کراتے ہیں لیکن اس کا علاج موجود ہے.
1: اچھا.
0: اور دوسری بات یہ کہ مریض کا ایک دفعہ آنا جی وہ بھی ضروری ہے.
1: ضروری ہے
0: تو تاکہ اس کے مطابق پھر اس کے ملیریا کا جو ہے بخار کا اس کا کوئی حل نکلے, بخار اس کے وجود سے باہر آ جائے. ورنہ بعض دفعہ ایسا ہوتا ہے کہ وقتی طور پہ ایسا بھی ہے کہ لوگ انجیکشن لگوا لیتے ہیں, دوائیاں لے لیتے ہیں وقتی سٹور سے لے رہی, لیکن اس ٹائم تو وہ ظاہر نہیں ہوتا.
1: جی جی بالکل.
0: لیکن وہ بخار جو ہے پھر وہ آپ کی ہڈیوں میں گھر کر لیتا ہے, ہڈیوں میں بیٹھ جاتا ہے. پھر وہ مریض جو ہے وہ ذرا موسم چینج ہوا, ذرا ہوا چلی سرد,
1: بس
0: موسم ٹھنڈا, وہ فوری طور پہ بخار سامنے آ جائے گا. یا اس نے کوئی سخت کام کر لیا مشقت والا, ایک دم بخار سامنے آ جائے گا. تو یہ اس کو اس کے جسم کی گروتھ نہیں ہونے دے گا, اس کے جسم کو کمزور رکھے گا, اس کی ہڈیوں میں درد کرے گا. چیز یہ ہوتی ہے کہ آپ اس چیز کو اپنے جسم سے باہر نکال دیں جو آپ کے وجود کو نقصان دے سکے. تو اس کے لیے بہتر طریقہ یہی ہے کہ آپ مریض کو دوا خانے پہ لا سکتے ہیں تاکہ مریض کی جانچ پڑتال یا کہہ رہے تشخیص کرنے کے بعد پھر اس کا پراپر طریقے سے علاج ہو. تو ملیریا کا علاج بالکل موجود ہے طب میں, اور دیسی طریقہ علاج سے ہے تو اس کے جسم پہ کسی قسم کا کوئی سائیڈ افیکٹ نہیں ہے.
1: حکیم صاحب اکثر لوگ یہ کہتے ہیں کہ ہم نے جب انگریزی ادویات سے ملیریا کا علاج کیا تو ہر اسی سیزن کے اندر پھر بھی ہمیں وہ ہوتا ہے, لیکن کچھ لوگ کہتے ہیں کہ جو دیسی طریقے سے انہوں نے علاج کیا تو وہ کہتے ہیں کہ 6-6 سال ہو گئے, 8-8 سال ہو گئے, پھر ہمیں ملیریا نہیں ہوا.
0: بس وقتی طور پہ یہی ہے نا کہ آپ نے ایک کوئی کاغذ ہے ہوا سے اڑ رہا ہے, ہلکا ہے, آپ نے اس پہ کوئی وزن دار چیز رکھ دی, اب وہ دب گیا ہے. جب تک تو پتھر اس کے اوپر ہے وہ اپنی جگہ سے ہلے گا بھی نہیں, لیکن جیسے ہی وہ ہٹتا ہے وہ پھر اڑے گا. چیز اس طرح ہی ہے کہ آپ اینٹی بایوٹک سے ہائی ڈوز سے آپ اس بخار کو دبا دیتے ہیں, وہ آپ کی ہڈیوں میں بیٹھ جاتا ہے. آپ کہتے ہیں میں بالکل ٹھیک ہو گیا ہوں, مجھے کوئی بخار نہیں آ رہا, ہفتہ ہو گیا, 10 دن گزر گئے, میں ٹھیک ہوں, لیکن وہ وقتی طور پہ ہے. جیسے ہی آپ نے اپنے وجود کو کسی سخت کام کے لیے آگے کرنا ہے یا جیسی زیادہ گرمی زیادہ سردی والا ہونا ہے مسئلہ, یا بارش کی چند بوندیں ہی آپ پہ گر جائیں گی, فوری طور پہ آپ کو بخار آ جائے
1: گا. حکیم صاحب وقت بھی ہمارے پاس کم ہے,
0: جی
1: دل
0: جی
1: تو کرتا ہے کہ آپ کی جو قیمتی باتیں ہیں
0: بس ایسا ہی ہے کہ
1: بندہ سنتا رہے اور اسی پر عمل کرتا رہے. حکیم صاحب چونکہ یہ ایک اویئرنیس پروگرام ہے اور کبھی ہم ٹاپک میں طب نبوی پر بھی بات کریں گے,
0: ضرور وہ تو اس کا حصہ ہے
1: سلم پر, تو ابھی جو ہے جو ہمارے نوجوان ہیں ہمارے گھر میں بہنیں سن رہی ہیں, تھوڑا سا ہمیں یہ بتا دیں کہ خوراک یعنی کہ صبح کا کھانا ہو گیا, صبح کا ناشتہ ہو گیا, دوپہر کا کھانا, اس کو ہم کس ترتیب سے کھائیں, اور سنت کے مطابق جو ہے کہا جاتا ہے کہ پہلے پانی پیئے, اس حوالے سے ذرا ہماری رہنمائی
0: فرمائیں. ہاں یہ ضرور ہے کہ آپ پہلے پانی پی سکتے ہیں تھوڑا
1: جی,
0: لیکن یہ نہیں ہے کہ آپ گلاس بھر کے یا دو دو گلاس پی لیں,
1: پھر تو وہی
0: کیونکہ آپ نے معدے کو پانی سے بھر لیا, پھر آپ کی خوراک جو ہے وہ جگہ کہاں بنائے گی. آپ بالکل کھائیں, آپ تھوڑا پانی پہلے پی لیں, تھوڑا درمیان میں پی لیں. اچھا بعض دفعہ کہتے ہیں کہ یار کھانے کے فوراً بعد پانی نہ پیئیں, ٹھیک ہے, لیکن جو گرم مزاج آدمی ہے جس کے معدے گرمی ہے وجود میں, وہ تھوڑا سا پانی پیے گا, ٹھیک ہے, زیادہ نہیں پینا کہ آپ کہیں کہ میں گلاس بھر کے پیچھے سے ڈالوں پانی پیوں, تو وہ آپ کی خوراک کو یک دم جا کے میدے میں بٹھا دے گا. خوراک جاتی ہے بالکل آہستہ آہستہ آنتوں میں سے موو کرتی ہوئی, اور جو میدا ہے وہ اس میں سے رس چوستا جاتا ہے اور وجود کو دیتا جاتا ہے, تو جو فضلہ بچتا ہے وہ پخانے کی صورت میں خارج ہو جاتا ہے. لیکن جب آپ اوپر سے پانی دبا کے پی لیں گے ایک دو گلاس بھر کے, آپ کی خوراک

मासी जी की खुशबू से नाराज है मेरी जिंदगी, खुशबू से नाराज है मेरी जिंदगी, मोहब्बत की मुख्ताज है मेरी जिंदगी। हंस लेता हूँ लोगों के हंसाने के लिए, वरना दर्द की किताब है मेरी जिंदगी। आई एम फौजिया खान फ्रॉम टांको के। गम शेर दरा ले गई जमा खो रही बहरहाल डेर मनना डेर शुक्रिया प्रोग्राम था द मैसेज के उलू प्रोग्राम तो दरा कर सलाम खादिम भाई सिंह है डेर इंतजार न बाद में खुदाई अरमान पूरा को अवस्था आवाज में और दस्ता प्रोग्राम डेर पमीना और चिर तवरक हुए द टैंक खोइंदो तमे सलाम आई महक फ्रॉम डबरा डबरी नमुंग मैसेज कर टांग के इलाका देखा द डबरी नमुंग मैसेज कर दे महक बहरहाल डेर मन जमा खो रही बस कला कला मसरूफियात इंसान लोग रुक रुक सी खुद ब्याम पर रिडार राजम चतन ना साफ बरा पैदा की गम खा पैदा शो में कामयाब बेमा डूबे जुंदुनो तजुर्बा में नवा मैसेज अगले अस्सलाम वालेकुम भाई कैसे हो शो सुपर डुपर नाइस भाई बहुत खुश हो गई आपके आने से भाई सब कर टैंक लिस्नर को सलाम आई फौजिया खान फ्रॉम टैंक ओके जी तशक्कुर शुक्रिया मेहरबानी और इनको टाइम रहा सिर्फ मुकम्मल तो बंदे खत्म दे वक्त वस्मे दुम रनिष्ठ चीज सुमेल मस्तिया उकल मोदा को दस्तूर दे ची शाहान जी मलंगानोला नो टाइम रहा सर पर मुकम्मल तो बांधे खत्म दे वक्त रल नूर इजाजत न रखे और इजुन को औदा सिकार दे छे राजू का चिकल इजुन ये राजू का खबर माइंड करे तासुमा जमा पर खबर बांधे खफा की गए तासुमा सही था और मेहनत करे टाइम छे कमरा गले तासु यकीन के पर मुल्क की डेरा घाटा महंगाई दा इंतहाई महंगाई रा रवान दा हालात दासी तरफ तरवान दी छे डेर सुया स्ट्रगल डेर मेहनत पर कवलो वाड़ी जान लगे लाइफ सेट को लो दारा अमुन तो डेर मेहनत जरूरत थे तो कोशिश पर करे कि मेहनत को अखबिल मशुमान मुस्तकबिल खो और मुस्तकबिल उठा को मशवरे और को यो सही से मत तरफ ते रवान को ठीक था कहते कि कमरातुन की जून दे डेर जात मसरूफ दे डेर जात तकार डेर जात स्ट्रगल जिंदगी रा रवान था और हालात दे हद तई सार रापास नो पेट्रोल ये तब बला पैसों ग्रान कड़ी और जो कले भी अर्दानी नो बेस हलूर रुपए अर्दान की नो हाल दागा रवान देखा फिलहाल नो अल्लाह दे ससु पर जिंदगो की ससु पर जुन की आतासु ले सुकून दे की राहत ससु पर जुन की पैदा की दमाबा तासु तो दुआई तासु वा मा तो दुआ कवे दमास तासु द माइक तरमंज रिश्ता दा द रेडियो रिश्ता दा जमा आवाज तासु तर समा तो पूरे दे माइक ते दी पैनल ते दी चैनल ने दर रसी او یقینو کا کپرس کا نیم چرته لاله مبیا بچته معلومی ما او تاسو چرته سوچ کوي چرته په ذهن کې یا په خیال کې بام راځم او دغه دنیا دا کله چې مونږ زو کنه ګور په سکول کې مونږ سره یو مرګری په کالج کې بلی په یونیورسيټي کې نوري په جاب یو کا اداره کې نور مرګری په بلی اداره کې نور مرګری مونږ چې سره مخ کیږو مونږ د ژوند نه خلک لري کیږي نور خلک سره یو ځای کیږي دا د ژوندۍ فلسفه ده او د ژوندۍ اصول دي دا ژوندۍ داسې روانه ده ठीक था सो शेरों ने बदलते हैं मोरिजन को सो शेरों ने सर वाला ले इजाजत रखा है और यो संदर दाखिर के बाद अगा को मगा बावरे सो शेरों ने दिवे जून सहरा तमे द मिने बाड़ी वरा ओले द जून सहरा तमे द मिने बाड़ी वरा ओले मद एहसास द गुल पल्ला पके लंबारा ओले और जब द मैं जले द रजान बगैर न पाया ما کله کله د جانان کلی ته شپه راوړی او د لیونتوب د جنګ په زغره کې مې نغښتی ایمان ما د سحر مانځله ځان سره نیزه راوړی او دغه سړی محفل د محفل رنګ ګوري او اوروي څه دغه سړی د محفل رنګ ګوري او اوروي څه هم یې غزل راوړی هم یې قصیده راوړی او د انتظار د هل غرمو وخلی صابر د خپل ارمان د ونې سوري له دمه راوړی او زما د بټګرامو د کرک زما د بټګرامو د کرک د غرونو د خایس لغمه هر سوداګر د کرش مشین او فولادي سپینه اره راوړي چې چرته اوسه خا د باد بریالي سې شپم په خیر سحر مو روخانه د لوی لا پامه